0: क्वेसम टापुमा निशाना बनाएको बताएको हो। इरानले आक्रमण गरिएको स्थानको नाम पनि खुलाएको छैन। कुवेतले आफ्नो देशमा मिसाइल र ड्रोन आक्रमण भएको पुष्टि गरेको छ।
1: अब खेल र खेलाड़ीका खबर। साफ महिला च्याम्पियनशीपमा नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई 2-0 पराजित गरेको छ। यो जितसँगै नेपाल समूह ए को विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको हो।
0: अब विचार तथा विश्लेषण। नेपाल मैत्री संरक्षणवादका आयामहरू शीर्षकमा आर्थिक अभियानमा कृष्णराज बजगाईको विचार छापिएको छ। संरक्षणवादी नीतिलाई समग्र पहुँच, एकीकृत रणनीति र दीर्घकालीन सोचका आधारमा अघि बढ़ाउनु आवश्यक छ। यसका लागि परिमाण, गुण, मूल्य, आपूर्ति, वातावरण यी पाँचवटा आयामलाई सम्बोधन हुने गरी संरक्षणवादी अभियानलाई अघि बढ़ाउनु आवश्यक देखिन्छ। यो संरक्षणवाद अनि उपभोक्ता राष्ट्रवादभित्र लुकेको खतरनाक प्रवृत्तिलाई नचिनी नजाँची र नजानी लिने संरक्षणवादी नीतिले उपभोक्ताको क्रय शक्ति र आत्मविश्वासलाई मात्र ध्वस्त गर्छ।
1: प्रतिवेदन कार्यान्वयनका लागि अतिरिक्त साहसको खाँचो शीर्षकमा श्रीमन नारायणको विचार हिमालय टाइम्समा छापिएको छ। जेनजी आन्दोलनका बेला भएको धनजनको क्षतिबारे राष्ट्रिय मानवाधिकार आयोगले अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरेपछि अब कार्यान्वयनको दबाव शुरू भएको छ। आन्दोलनका बेला भएको मानवीय र भौतिक क्षतिको गम्भीरतालाई आत्मसात गर्दै जारी भएको प्रतिवेदनको आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न चिन्ह उठाउने ठाउँ छैन, किनभने यो एउटा उच्चस्तरीय संवैधानिक आयोग हो। वर्तमान प्रहरी महानिरीक्षक, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, अन्तरिम मन्त्रीमण्डलका गृहमन्त्री ओम प्रकाश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र गृहमन्त्री सुधन गुरूङमाथि पनि छानबिन र कार्यवाहीका लागि आयोगको प्रतिवेदनले सिफारिश गरेको छ। जनपद प्रहरी, सशस्त्र प्रहरीको भूमिका प्रभावहीन देखिएको र सेनाको भूमिका पनि प्रभावकारी नदेखिएको प्रतिवेदनमा उल्लेख छ। कारागार ऐन 2079 को बर्खिलाफको कार्य गरी कानून उल्लंघन गरेको हो होइन भन्नेतर्फ सरकारले नै सूक्ष्म अनुसन्धान गरी दोषी यकिन गरी कार्यवाही गर्नुपर्ने अवस्था रहे। सोही कारणबाट 10 दिन कैदीबन्दीको मृत्यु भएको, 30,641 जना कैदीबन्दीहरूको, 13,586 कैदीबन्दीहरू र बाल सुधार गृहबाट 974 जना कैदी भागेका थिए।
0: 3% कर र निजी शिक्षाको वास्तविकता शीर्षकमा दीपक जोशीको विचार छ। सरकारले निजी विद्यालय तथा क्याम्पसबाट लिने शुल्कमा 3% कर लगाउने निर्णय गरेको छ। व्यवहारमा यो कर विद्यालयले तिर्ने होइन, अभिभावकीय काँधमा थपिने आर्थिक भार हो। आजको आर्थिक अवस्थामा धेरै परिवारहरू बढ्दो महँगी, घट्दो आमदानी र सीमित आर्थिक स्रोतका बीच आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढ़ाइरहेका छन्। कतिपय अभिभावकले आफ्नो व्यक्तिगत आवश्यकता कटौती गरेर शिक्षा खर्च व्यवस्थापन गरिरहेका छन्। त्यसैले शिक्षा शुल्कमा थप 3% कर लगाइनु प्रत्यक्ष रूपमा अभिभावकमाथिको अतिरिक्त आर्थिक बोझ हो। शिक्षा कुनै विलासिताको वस्तु होइन, यो प्रत्येक नागरिकको मौलिक अधिकार हो। राज्यले शिक्षा क्षेत्रमा राजस्व उठाउने भन्दा पनि शिक्षा सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउनेतर्फ ध्यान दिनुपर्छ। त्यसैले शिक्षा शुल्कमा लगाइएको 3% कर पुनर्विचार गरी हटाउनु उपयुक्त हुनेछ।
1: अवस्थ नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लाउरी हुने सपना थियो, भर्तु नजाऊ भनेको दाँत भनी केलहार सत्यनाश पारो।
1: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँबासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704080। पुनश शनिबार सेवा बन्द रहनेछ।

द मौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। दूध बिक्रीबाट मासिक 2 करोड रुपियाँ आमदानी। एआई एक्सरे परीक्षणबाट 23 जनामा क्षयरोग पहिचान। तनहुका सबै पालिकामा मगर भाषाको पठन पाठन विस्तार गरिने। र मलेसियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध।

अब समाचार विस्तारमा। तनहु दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दुध बिक्रीबाट मात्रै मासिक करिब 2 करोड रुपियाँ आमदानी गर्ने गरेका छन्। 26 विश्व दुग्ध दिवसको सन्दर्भमा संस्थाले दिएको जानकारी अनुसार यहाँका किसानहरूले गत 1 वर्षको अवधिमा 23 करोड रुपियाँ बराबरको दुध बिक्री गरेका छन्। संस्थाका व्यवस्थापक राजु भुजेलका अनुसार सहकारी मार्फत दैनिक 8,000 लिटर भन्दा बढी दुग्ध संकलन र बिक्री हुँदै आएको छ। यहाँ संकलन हुने अधिकांश दुग्ध सुजल डेरी मार्फत पोखरा निर्यात हुने गरेको व्यवस्थापक भुजेलले जानकारी दिनुभयो। सहकारीले गत वर्ष मात्रै 19 लाख लिटर दुध बिक्री गरी 23 करोड रुपियाँ आमदानी गर्न सफल भएको थियो। संस्थाका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार यस जिल्ला स्तरीय सहकारी संस्थासँग जिल्लाका अन्य 18 दुग्ध उत्पादक सहकारी संस्थाहरू आबद्ध रहेका छन्। यस सञ्जालमा हाल 1,500 जना व्यावसायिक किसानहरू प्रत्यक्ष रूपमा जोडिएर व्यावसायिक दुध उत्पादनमा लागेका छन्। गाउँ गाउँमा गठन भएका सहकारीहरू मार्फत सङ्कलित दुग्ध सहजै बजार गइरहेकोले किसानहरू पशुपालनतर्फ थप उत्साहित भएका छन्। दुध बिक्रीबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै किसानहरूको आर्थिक जीवन स्तरमा समेत ठूलो परिवर्तन आएको अध्यक्ष सापकोटाले बताउनुभयो। दानाको मूल्य बढ्ने तथा समयमा किसानले भुक्तानी नपाउने जस्ता समस्या रहेकोले सो समस्या समाधानका लागि सरकारले पहल कदमी गर्नुपर्ने सापकोटा बताउनुहुन्छ। तनहुको भानु नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्रविधिको आधुनिक प्रयोग मार्फत नगरवासीको स्वास्थ्य परीक्षण सुरु गरेको छ। नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भित्रिएको नयाँ प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गरी छाती सम्बन्धी रोगको खोज पड़ताल गर्ने अभियान अन्तर्गत सञ्चालन गरेको शिविरबाट 23 जना क्षयरोगी पहिचान भएका छन्। भानु नगरपालिका 3 खहर स्थित स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एआई कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित छातीको एक्सरे परीक्षण शिविरमा कुल 394 जनाको छाती परीक्षण गरिएको थियो। परीक्षणका क्रममा 23 जनामा क्षयरोगसँग मिल्दोजुल्दो लक्षण तथा सङ्केत देखिएपछि उनीहरूलाई थप पुष्टि तथा आवश्यक प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल दमौलीमा रिफर गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्य चन्द्र भट्टराईले जानकारी दिनुभयो। भानु नगरपालिकाले प्रदेश जनस्वास्थ्य कार्यालय दमौलीको सहकार्य तथा जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा आइतबार विशेष अभियान र स्वास्थ्य शिविरको सुरुवात गरेको थियो। विशेष गरी क्षयरोग, टिबी र छाती सम्बन्धी अन्य जटिल रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्ने उद्देश्यले यो कदम चालिएको नगरपालिकाले जनाएको छ। स्वास्थ्य शाखा प्रमुख भट्टराईका अनुसार कार्यक्रममा प्रयोग गरिएको एआई प्रविधिले एक्सरे रिपोर्टको प्रारम्भिक विश्लेषण गरी क्षयरोगको जोखिम भएका व्यक्तिहरूलाई छिटो पहिचान गर्न ठूलो सहयोग पुर्याएको छ। यस आधुनिक प्रविधिको प्रयोगले समुदाय स्तरमै रोगको प्रारम्भिक स्क्रिनिङका लागि प्रभावकारी, छिटो र सहज बनाएको उहाँले बताउनुभयो। भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले परम्परागत प्रविधिभन्दा एआई प्रविधिको प्रयोग बढी प्रभावकारी र भरपर्दो हुने भएकाले परीक्षण गरिएको बताउनुभयो। क्षयरोग लागेका बिरामी र हाल उपचाररत बिरामीका परिवारका सदस्यहरूका साथै इँटाभट्टा लगायतका जोखिमपूर्ण क्षेत्रमा काम गर्ने मजदुरलाई शिविरमा प्राथमिकता दिएको थियो। त्यस्तै अत्यधिक धुम्रपान र मद्यपान गर्ने व्यक्ति, दीर्घरोगी जस्तै दम, मधुमेह, उक्त रक्तचाप, एचआइभी एड्स र निरन्तर खोकी लाग्ने समस्या झेलिरहेका नागरिकहरूले स्वास्थ्य चौकीमा आएर निशुल्क सेवा लिएका थिए। तनहुका सबै स्थानीय तहमा क्रमशः मगर भाषाको पठन पाठन विस्तार गरिने भएको छ। मगर भाषा, लिपि, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण प्रदान गरेर विद्यालय स्तरमा पठन पाठन विस्तार गर्ने तयारी थालिएको हो। नेपाल मगर सङ्घ तनहुको आयोजनामा तथा शुक्ल गण्डकी नगरपालिकाको सहयोग आइतबार शुक्ल गण्डकीमा आयोजित मगर भाषा संस्कृति पाठशाला विषय कार्यशाला गोष्ठी 2083 उक्त जानकारी दिएको हो। नेपाल मगर सङ्घ तनहुका अध्यक्ष हर्कबहादुर थापा मगरले जिल्लाका 10 पालिकाको सहभागितामा जिल्ला स्तरीय प्राज्ञिक परिषद गठन गरी मगर भाषाको स्थानीय पाठ्यक्रम तयार गरिएको बताउनुभयो। उहाँका अनुसार पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक शिक्षकहरूलाई
प्रशिक्षण समेत प्रदान गरिसकेकाले आगामी दिनमा पालिकाहरूसँग समन्वय गरेर विद्यालयमा मगर भाषाको पठन पाठन विस्तार गरिनेछ। उहाँले मातृभाषा शिक्षाले समुदायको भाषा, संस्कृति, इतिहास र मौलिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय सरकारको सहयोगमा जिल्लाभर अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले भाषा, धर्म, संस्कृति र साहित्यको संरक्षण तथा विकासका लागि स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय ज्ञान, सिप, सभ्यता र संस्कृतिको संरक्षणबाट समाजलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। कार्यशालाका प्रमुख प्रशिक्षक भाषा र संस्कृति विज्ञ डाक्टर विष्णु कुमार सिन्जाली मगरले मगर सभ्यता सहितको समृद्ध समाज निर्माणका लागि शिक्षा र सचेतना, आर्थिक उद्यमशीलता, सामाजिक तथा सांस्कृतिक विकास र राजनीतिक सशक्तिकरणलाई सँगसँगै अघि बढाउनु पर्ने बताउनुभयो। कार्यक्रममा मगर भाषाको संरक्षण, पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन तथा विद्यालय स्तरमा मातृभाषा शिक्षाको आवश्यकता सम्बन्धमा छलफल गरिएको थियो। सहभागीहरूले मातृभाषामा आधारित शिक्षाले बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्नुका साथै भाषा र संस्कृतिको पुस्तान्तरणमा समेत योगदान पुर्याउने धारणा राखेका थिए। कार्यक्रममा नेपाल मगर सङ्घको भाषिक उपाध्यक्ष हर्क आलेले भाषा बाँचे मात्र जातिको अस्तित्व रहने भएकाले विद्यालय तहदेखि नै यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो। गण्डकी प्रदेश सचिव नन्दु थापा मगरले मातृभाषा शिक्षाका लागि प्रदेश स्तरबाट पनि आवश्यक नीतिगत पैरवी भइरहेको उल्लेख गर्नुभयो। त्यसै गरी नेपाल मगर सङ्घ तनहुका पूर्व अध्यक्ष खड्ग सिंह थापाले विगत लामो समयदेखिको प्रयासले अहिले सार्थकता पाउन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो भने मगर भाषा र संस्कृतिका विज्ञ एम बहादुर आलेले भाषिक शुद्धता र मौलिक लिपिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो। ब्यास नगरपालिका 14 स्थित केशवटार माध्यमिक विद्यालयमा 2 वर्ष अघि कक्षा 1 सुरु गरिएको मगर भाषाको पठन पाठन हाल कक्षा 3 विस्तार भइसकेको छ। उक्त अभ्यासलाई जिल्लाका अन्य विद्यालयमा समेत विस्तार गर्ने लक्ष्यका साथ पाठ्यक्रम निर्माण र शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको सङ्घले जनाएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार तनहुमा मगर समुदायको जनसङ्ख्या 83,613 रहेको छ। नेपाल मगर सङ्घ तनहुका अनुसार जिल्लामा मगर समुदायको वास्तविक सङ्ख्या 107 रहेको अनुमान गरिएको छ। कार्यक्रममा विभिन्न पालिकाका प्रतिनिधि, मगर प्राज्ञिक परिषदका पदाधिकारी तथा नेपाल मगर सङ्घका जिल्ला र स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अब विदेशको खबर। मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार 16 वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौँ प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीहरूलाई 1 करोड मलेसियन रिङ्गिटसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ। मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाव तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। सरकारका अनुसार पछिल्ला वर्षहरूमा बालबालिकामाथि डिजिटल माध्यमबाट हुने विभिन्न जोखिम बढ्दै गएकाले कडा नियमन आवश्यक भएको हो। यद्यपि बालबालिकाले विभिन्न उपाय अपनाएर नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकलाई कुनै कानुनी कारवाही गरिने छैन। सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको बताइएको छ। मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्ने उद्देश्यले नभई उनीहरूका लागि सुरक्षित र उमेर अनुकूल डिजिटल वातावरण निर्माण गर्न ल्याइएको स्पष्ट पारेको छ। मलेसिया यस्तो कदम चाल्ने विश्वका केही देशहरूमध्ये एक बनेको छ।
यसअघि अस्ट्रेलिया ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरिया लगायतका देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढाइरहेको छन्। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। दूध बिक्रीबाट मासिक 2 करोड रुपियाँ आमदानी। एआई एक्सरे परीक्षणबाट 30 जनामा क्षयरोग पहिचान। तनहुका सबै पालिकामा मगर भाषाको पठन पाठन विस्तार गरिने। र मलेसियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध।

0: 94.2 समुदायको आवाज।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
10: डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ, वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9560-63-363, 9560-60-917 र 9560-60-867।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दमौली FM 94.2, समुदायको आवाज।
9: नेपाल नेपाल भन्दै चाहिँ ताली पिटिरहेका छन्, पड्काइरहेका छन्।
10: नेपालले त नेपाली जनताको स्तर, नेपाली चाहिँ मिडियाकै स्तर, नेपाली राजनीतिको स्तर, सत्तामा बस्दाखेरिको चरित्र सबै थाहा भयो भने अहिले धेरै उदाङ्ग भइरहेको छ नि। अब गरम के,
9: तर यो जुन एक किसिमको प्लानिङका हिसाबले अगाडि बढ्न खोजिएको जस्तो देखिएको छ, यो चाहिँ एकदमै गलत भइरहेको छ होइन, राष्ट्रघात भइरहेको छ। भारतमा अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको पनि राम्रै सम्मान भएछ, त्यहाँ पोस्टरहरू टाँगिएछ, भव्य स्वागत भएछ नि त उहाँको। पहिलाका आरोप भन्दा खासै मतलबै हुन्थेन नि त त्यस्तो।
10: उनीहरूले त लेङ्नु डोर्जेको कति स्वागत गरेका थिए सुरुमा, पछि पो मर्ने बेला चाहिँ लुटे कुकुर मरे चाहिँ मरे, त्यो सुरुमा त उनीहरूले धुन्धान काउ कहाँ चढाउँछन् नि।
9: सुधारका निम्ति जानुभयो नि त होइन?
10: होइन, थाहा छ तपाईँको चाहिँ नि, अमेरिका गएर के गरे, नेपालमा आएर चाहिँ सहकारीमा के गरे, जीवी राईलाई कसरी लुकाए, अहिले चाहिँ सर्वोच्च समेत कब्जा गरेर, संसद कब्जा गरेर अहिले के गर्दैछन्, त्यो त जम्मै देखिरहेका छन् नि संसारले।
9: नेपाल र भारतको सम्बन्ध पछिल्लो समय अलिकति चिडिएको चिसिएको हो केसीजी?
10: होइन, उनीहरूले नै छिजोमिजो गरिरहेका छन्, उनीहरूले नै दबाइरहेका छन्। अब यहाँका शासकहरू सत्ता र शक्तिको लागि मुख खोल्न सक्दैनन्। उनीहरूले जे जे भन्छन् त्यो भारतले त लगातार, मैले अहिले भने नि, हिमालका काखमा रहेका तिनवटा राजतन्त्रहरू, स्वतन्त्र सार्वभौम रत्न मुलुकहरूलाई सिक्किम खायो, भुटान तपाईँको चाहिँ आफ्नै अन्डरमा छ, अब नेपाल बाँकी हो, नेपाललाई पनि यता यता शासन चाहिँ उत्पत्ति भए, त्यसो हुनाले नेपालको चाहिँ अस्तित्वमा चाहिँ गम्भीर सङ्कट छ।
9: संसदको दृश्य पनि यहाँहरूले हेरिरहनु भएको छ नि होइन, राम्रोसँग संसदमा संसदको दृश्य हेर्दै हुनुहुन्छ केसीजी? संसदमा जुन किसिमको रमिता छ यतिखेर होइन, संसदमा चाहिँ सांसदहरूको जुन किसिमको व्यवहार छ, यो त अलि राम्रो
10: भयो। सांसदलाई त तपाईँ चाहिँ सिंहदरबार पोलेको, संसद भवन पोलेको, तपाईँ चाहिँ त्यो रिपोर्टै आयो नि, तपाईँ चाहिँ प्रतिवेदन नै आयो नि, मानव अधिकार आयोगले साँच्चै कारवाही गर्ने भने तिनी लायक रहेछन् त संसदमा जानको लागि, तिनले के गरेर संसदमा गरेछन् त्यो त कुरा थाहा भयो। अब सभापति भएकै मान्छे चाहिँ पाँच पाँचवटा अदालतमा मुद्दा छन्, अब त्यो मान्छेको चाहिँ मुद्दा चाहिँ अब त्यो सहकारीको अब चाहिँ सङ्गठित अपराध र त्यो ठगीको मुद्दा समेत सर्वोच्च कब्जा गरेपछि अनि चाहिँ पोखराको अदालतले फिर्ता लिने भनेपछि देश त कहाँ पुग्यो, कहाँ पुऱ्याए विदेशीहरूले?
9: होइन, अब मुलुक बन्दैन, दुईटै नजिकको सरकारले चाहिँ देशलाई चाहिँ रोजगारीदेखि लिएर समृद्धि
10: गराएको सरकारले तपाईँ चाहिँ सबभन्दा पहिले विदेशबाट चाहिँ ऋण काटेर अनि तपाईँको चाहिँ नि यी नेपालमा बसेर चाहिँ नेपाली जनताको सहकारीमा अरबौँ रुपियाँ ठगेका ठगहरूबाट पैसा उठाउनु भन्दा नेपाली जनताका टाउका तपाईँको चाहिँ ऋण थुपारेर अनि त्यो चाहिँ सहकारी पीडितलाई पैसा दिने भनेपछि त खुलेआम आयो नि चाहिँ लुट चाहिँ सङ्गठित रूपमा सत्तामा बसेका सत्ता बाहिर बसेका ठगहरूको बिचमा सङ्गठित रूपले चाहिँ खाने भयो। त्यसो भएको हुनाले अब ठगहरूले पैसा खाने जनताको अनि चाहिँ नेपाल सरकारले चाहिँ ऋण काटेर उनलाई चाहिँ क्षतिपूर्ति दिने, अब यस्तो पनि दुनियाँमा कहीँ हुन्छ?
9: बजेट आयो नि त, कति राम्रो बजेट आयो अहिले होइन, 21 खर्ब 21.5 खर्ब
10: बजेट देखियो सबैले,
9: बजेटको आकार पनि बढ्यो। डाक्टर सोनिम वाग्लेले सोनिम बजेट ल्याए भन्नु भएको छ।
10: हो, यसभन्दा पहिलेका पनि जहाँ तालिम लिएर आएर तपाईँ चाहिँ नेपालको कर कारखाना उद्योग धन्दा बेचेका थिए, उदारीकरण कडाइका साथ साम्राज्यवादीहरूको चाहिँ आर्थिक योजना लागू भएको थियो, त्यसैको सिलसिला हो अहिलेको अर्थमन्त्रीको पनि। उहीँ गएर तालिम प्राप्त गरेर अनुभव प्राप्त गरेर उताबाट के निर्देशन दिन्छन् अब चाहिँ अब विदेशी शक्तिहरूले केही योजना लागू गर्नको लागि नै घन्टी खोले हो 79 हामीले त राष्ट्रिय जनमोर्चाले सुरुमै भनेको छ नि, यहाँका पुराना शासकहरूले जे जति गरे जाने अन्जान अन्जानमा स्वार्थवश गरे, त्यसपछि यिनीबाट सबै काम नभएपछि 79 त चाहिँ घन्टी खोले हो। अब घन्टीको चाहिँ नामबाट आएकाहरूले के गरे अब देखिसक्नु भयो, छोटै समयमा पर्दाफास भएको छ।
9: होइन, बजेट त राम्रो आयो नि त, नवप्रवर्तन र डिजिटलाइजेसनको लागि त बजेटले राम्रो कार्यपालन गर्दैछ नि त, होइन,
10: महत्त्वकांक्षा बोकेको छ नि त, सबै थाहा भयो, सबै थाहा भयो,
9: बजेटले महत्त्वकांक्षा लिएको छ नि त धेरै, होइन, देश विकासको लागि
10: ऋण गरेर घिउ पिउने,
9: होइन, अब ऋण त निकाल्नै पर्यो नि त, ऋण नकाटेर त नेपालीहरूसँग त पैसा छैन नि त, अहिले
10: आर्थिक तरलता छ, होइन, अब यिनलाई त के भयो चाहिँ अकुट सम्पत्ति कमाएछन्, यहाँ बस्न धौ भयो भने त चाहिँ मार्च अमेरिकातिर लागे भयो, युरोपतिर लागे
9: भयो,
10: लुट्छन्, तपाईँ हामी हो यहाँ च्याप्पोमा पर्ने भिखारी हुने प्यालेस्टाइनको हालतमा पुग्ने अनि तपाईँको चाहिँ इरानका चाहिँ जनताको हालतमा पुग्ने, तपाईँ हामी सर्वसाधारण नेपाली हो,
9: त्यो अवस्थामा पुगिसकेको छ राष्ट्र देश, त्यो अवस्थामा पुगिसकेको छ देश, छैन नि अहिले त
10: ढिलो ढिलो त्यतै गएको छ, हेर्नु न,
9: आज त जेठ 19 गते पूर्व राजा वीरेन्द्र शाहको हत्या भएको दिन, होइन, कसरी सम्झिनुहुन्छ यो दिनलाई?
10: अब यो पनि तपाईँ चाहिँ नि यो चाहिँ अब 104 वर्षको शासन हस्तान्तरण हुने बेला चाहिँ जसरी कोत पर्व भयो त्यही सिलसिला हो, कोत पर्व भण्डारखाल पर्व, अब चाहिँ जेठ 19 गतिको काण्ड जे जति हल्ला गरे पनि अब यहाँ खेल चाहिँ अरूले बाह्य शक्ति लिने गर्छ अनि यहाँका शासकहरूले नाटक गर्छन्, समिति बनाउँछन्, अब एउटालाई लाउँछन्, अब कोत पर्व त्यस्तै गरेर अब विभिन्न पर्व अब यहाँ घटनाहरू घटाउँछन् बाह्य शक्तिहरूले र यसलाई तपाईँ चाहिँ नि अब विभिन्न किसिमका यहाँका शासकहरूले तपाईँ चाहिँ नि एउटा चाहिँ कृत्रिम तपाईँको चाहिँ नि नाटक गरेर त्यसलाई एउटा टुङ्गो लगाएर बस्छन् शासन गर्छन्।
9: यो पनि रहस्यमय भयो नि त यो घटना त, होइन, यसको कुनै पनि छानबिनै हुन सकेन, सत्य तथ्य बाहिर आउन सकेन, धेरै रहस्यमय घटना घट्यो क्या नेपालमा,
10: भन्नुहोस् न, अब त्यही सिलसिला हो, कोत पर्व यो चाहिँ विभिन्न घटनाहरू त्यसपछि गएर अहिलेको यो चाहिँ भाद्र चाहिँ 24 को घटना, यो चाहिँ बाह्य शक्तिहरूले यस किसिम चाहिँ गरेर यहाँ चाहिँ खेलिरहेछन् रमिरहेछन्, त्यस कारणले अब नेपाली जनताले चाहिँ बुझ्ने होइन इतिहास घटनासित अहिले भटिया घटना चाहिँ बुझ्ने होइन भने मैले त पहिले भनिराखेँ तपाईँ चाहिँ नेपालको अस्तित्वमाथि गम्भीर प्रश्न छ।
9: अब देश बन्छ कि बन्दैन, यो मुलुक चाहिँ जनताले जसरी विश्वास गरेर संसदमा पठाए नयाँ शक्तिलाई, उनीहरू सुध्रिने बाटो छ कि छैन, उहाँहरूलाई सुझाव चाहिँ के छ?
10: होइन, उनीहरूको न इतिहास छ न तपाईँ चाहिँ देशभक्तिको भावना छ, उनीहरू त जुनसुकै मूल्य चुकाएर भए पनि तपाईँ चाहिँ लुट्ने खाने अन्तमा चाहिँ धार धकु लाउने त्यो नै हो त्यस कारणले कहता कहता चाहिँ त अब राष्ट्रको लागि जनताको लागि लोकतन्त्र गणतन्त्रको लागि त्याग तपस्या गरेका जेल नेल खाएकाहरूको त यो अभिगत भयो अझ अझ यिनले चाहिँ बाह्य शक्तिले नै तपाईँ चाहिँ तयार गरेको त्यस किसिमको तालिम प्राप्त भएका यिनीहरूको के हो इतिहास यिनीहरूको योगदान के हो नेपालको प्रजातन्त्रको लागि लोकतन्त्रको लागि नेपालको राष्ट्रियताको लागि अहिले आएका यिनी नयाँको चाहिँ अब इतिहास के हो के गरेका छन् यिनको अहिलेको परराष्ट्र नीति के हो यिनीहरूको दार्शनिक पक्ष त तपाईँको चाहिँ उदारीकरण हो साम्राज्यवादीहरूको एजेन्डा नेपालमा कडाइका साथ लागू गर्ने हो जसरी पुरानो पार्टीले लागू गरे उदारीकरण लागू गरेर देशका कल कारखाना उद्योग धन्दा खानी फ्याक्ट्री सबै खतम पारे त्यस भएर अब तिनले मात्रै गरेका कामले चित्त बुझेन शक्ति राष्ट्रहरूलाई त्यस कारणले यिनी नयाँ जन्म आएको हो र यिनले अब देश चाहिँ ध्वस्त पार्ने बाटोतिर गइरहेका छन्।
9: सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर अन्य केही भ्रष्टाचारका फाइलहरूदेखि लिएर सम्पत्ति शुद्धिकरणका मुद्दाहरूलाई चलाउने र ग्रे लिस्टबाट नेपाललाई बाहिर ल्याउने गरी काम भइरहेको छ नि त होइन। धेरै नेताहरू धेरै चाहिँ हिजोका भ्रष्टाचारीहरू अकुत सम्पत्ति कमाएकाहरू त जेल जाँदैछ नि त।
10: कुनै पनि शक्तिले सुरुमा सत्तामा जान बित्तिकै उसको फासी चरित्र के हो भन्ने कुरा हजारौँ हजार सुकुम्बासीहरूलाई त्यो सुकुम्बासीहरूलाई डोजर लाएर विकल्प चाहिँ तयार नगरिकन विकल्प लाएर विकल्प नदिकन जुन खालको डोजर लाएर त्यस त्यो त्यो गतिविधिबाट के बुझिन्छ भने उनीहरूको चाहिँ उद्देश्य के हो उनीहरूको नीति के हो उनीहरूको चरित्र के हो यो फासी चरित्र हो कि होइन। उनीहरूकै घरमा यसरी डोजर अरूले लगाइदियो वा के भन्थे त्यो त्यो डोजर लाउनेमा चाहिँ नेपालका चाहिँ अब कसरी आदेश माने सेना प्रहरीहरू कसरी गए सुकुम्बासीहरूलाई तपाईँको चाहिँ नि अब चाहिँ त्यो त्यो किनुरको चाहिँ घरमा डोजर लाउन सबै गर्न तिनलाई उठीबास पार्न तिनलाई रुवाबासी गराउन कसरी कसरी चाहिँ सुरक्षा निकाय पनि तयार भए त्यस्तै तयार चाहिँ तपाईँको चाहिँ भदौ 23-24 चाहिँ सुरक्षा निकाय भइदिएको भए यिनको तागत थियो तपाईँको सिंहदरबार डढाल्न सर्वोच्च डढाल्न संसद भवन डढाल्न तागत थियो जेलखान फोरेर हजारौँ हजार त म चाहिँ कैदी हो धुनुहरू निकाल्ने चाहिँ नेतृत्व गर्नेहरू अहिले नेपाली जनताको अगाडि हाई हाई ल भन्नुहोस् जसले जसका चाहिँ पाँच पाँचवटा अदालतको मुद्दा छन् अदालतले समेत विदेशीहरूले अदालत समेत कब्जा गरे संसद त यसै कब्जा गरेका थिए अदालत समेत कब्जा गरेर अनि यिनी विभिन्न चाहिँ ठगी गरेका नेपाली जनताको चाहिँ धनधनको नोक्सान गरेका सर्वस्व गरेकाहरूलाई उनीहरूलाई पनि महान्यायाधिवक्ताले तपाईँ चाहिँ मुद्दा फिर्ता लिने त्यसको लागि पहिलो बारबार एडमको चाहिँ सरकारबाट बनेको सुशीलाको सरकारले नै फिर्ता लिनलाई प्रयत्न गरिरहेको थियो। त्यसो भएर के बुझिन्छ भने शक्ति राष्ट्रले संसद कब्जा गरे अदालत कब्जा गरे कतिपय तपाईँ चाहिँ मिडियाहरू पनि कब्जा गरिरहेका छन् पैसा खुवाएर नेपालका कैयौँ बुद्धिजीवी भन्नेहरू पनि चाहिँ कब्जा भएर उनीहरूकै पक्षमा चाहिँ वकालत गरिरहन्छन्। त्यसो हुनाले राष्ट्रको चाहिँ जुन खालको स्थिति छ यो भयावह छ यसमा चाहिँ नेपाली जनता सतर्क भएनन् सजग भएनन् भने हेर्दा हेर्दै तपाईँ चाहिँ नि मुलुकको स्थिति तपाईँ चाहिँ अब अहिले जसो बङ्गलादेशको अभिगत भयो अब त्यस्तै प्यालेस्टाइनको भइरहेको छ इरानको भइरहेको छ त्यसो हुनाले नेपाललाई पनि तपाईँ चाहिँ यहाँको प्राकृतिक साधन स्रोत एक त छिमेकीले लगातार यहाँ बर्मलुट मचिरहेछ यहाँ चाहिँ अब हस्तक्षेप गरिरहेछ कब्जा गरिरहेछ अब भएन भने तपाईँ चाहिँ सात समुद्र पारीबाट अमेरिकनहरू समेत यहाँ चाहिँ नेपालमा चाहिँ आएर चाहिँ यस खालको उत्पाद मचाएका छन् कालो पानी लिबुलेख लिम्पिया झुरा तपाईँ चाहिँ नेपालको हो नि त्यो सत्तामा बस्नेहरूले तपाईँ चाहिँ त्यति ठुलो भोट चाहिँ झापाका जनताले दिएर आएको मान्छेले अहिले तपाईँ चाहिँ नेपालले भारतको भूमि मिचिएछ भनेपछि त यो कुरा त तपाईँ राजनीतिको नाउँ र नबुझ्ने साधारण गोठालो खेता र किसानले पनि बुझ्ने कुरा हो नि। अब कसरी देश कता चाहिँ लैराखेको रहेछन् भन्ने कुरा
9: हस्। यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार।
10: धन्यवाद।
9: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
11: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
12: नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
13: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
9: गुरुराज घिमिरे हुनुहुन्छ। गुरुराज घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अब अहिले नेपाल र भारतको सीमाको विषय निकै चर्चामा आइरहेको छ। संसदको रोस्टमबाटै प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको भनेर अभिव्यक्ति दिनुभयो। नेपालले कुन कुन ठाउँमा भारतको सीमा अतिक्रमण गरेको छ?
14: हेर्नुहोस्, नेपाल र भारतको सम्बन्ध, द्विपक्षीय सम्बन्ध चाहिँ बहुआयामी छ, धेरै आयामहरू छन्। यो ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक, भौगोलिक सबै दृष्टिबाट चाहिँ यो विशिष्ट प्रकृतिको छ, अरू बोलेकोसँग तुलना हुन सक्दैन। र सीमा विवादको कुरा तपाईँले गर्नुभयो, सिमानाको कुरा तपाईँले उठाउनु भयो। यो पछिल्लो समय हाम्रो देशका प्रधानमन्त्रीले संसदको रोस्टरमा उभिएर यो विषयलाई चाहिँ विवादग्रस्त रूपबाट उठाउनु भयो। उहाँले वास्तवमा यो भारतीय पक्षले पनि अपेक्षा गरेको थिएन होला। हाम्रा विवादका सन्दर्भहरू धेरै चाहिँ छन्, त्यसका धेरै लामो, यसको लामो श्रृङ्खला छ, होइन? यसमा वाद विवाद चलिरहन्छ र नेपालले यो विषयलाई बारम्बार उठाउँदै पनि आएको छ र यसको समाधान चाहिँ कूटनीतिक ढङ्गले गर्नुपर्छ, कुराकानीको माध्यमबाट गर्नुपर्छ भनेर चाहिँ हामीले भन्दै आएका छौँ र हरेक सरकारहरूले चाहिँ यो विषयलाई उठाउँदै आएको सन्दर्भ छ, विगत छ। र अब अहिले प्रधानमन्त्री तहको व्यक्तिले यो कुरा किन उठाउनु हो नेपाली जनताले बुझिसकेका छैनन्। यो दूरगामी प्रकृतिको छ र दूरगामी नेपालको स्वाधीनता, नेपालको स्वतन्त्रता, नेपालको चाहिँ राष्ट्रिय अस्मितालाई दूरगामी प्रभाव पार्ने खालको चाहिँ अभिव्यक्ति उहाँले दिनुभएको छ।
9: अब अहिलेको हिसाबले अब यो फितलो अभिव्यक्तिका कारणले गर्दाखेरि संसदको रमिता दिर्सिंहले देख्नु भएको छ, विपक्षीले प्रधानमन्त्रीले माफी माग्नुपर्छ यो विषयमा भनिएको भन्नुभएको छ, विपक्षीका दलका नेताहरू सांसदहरूले कतिपयले चाहिँ होइन राजीनामा दिनुपर्छ भनेर आन्दोलन थालेको एउटा प्रसङ्ग छ, यसलाई प्रधानमन्त्रीको अपरिपक्वता भन्ने वा चाहिँ उहाँले कुनै कूटनीतिक हिसाबले चाहिँ यसको जवाफ दिएको मान्ने?
14: होइन, प्रधानमन्त्रीजीले नेपालको राजनीतिलाई र दुई देशको सम्बन्धलाई गहिराइका साथ बुझ्नु भएन जस्तो लाग्यो उहाँले। यसलाई म अपरिपक्वता नै गर्छु, किनभने जुन विषय चाहिँ वास्तवमा वर्षौँदेखि चलेर आएको छ, त्रिभुवन सन्धि हाम्रो जुन विवाद कायम भयो र कायम भएको भूभागका विषयमा चाहिँ हामी सचेत पनि छौँ, हामी जानकार पनि छौँ, ऐतिहासिक सचेत पनि त्यो बताउँछ पनि र हामीले कसैको एक इन्च जमिन मिच्नु पनि छैन। भारतले पनि हामी चाहन्छौँ कि यी सीमा विवादहरू कूटनीतिक रूपबाट समाधान गरोस् भन्ने हामी चाहन्छौँ जुन विषय उठेका छन्। त्यसैले मलाई लाग्छ भारत पनि यो विषय धेरै बलिएर जाओस् भन्ने चाहँदैन भन्ने लाग्छ मलाई। त्यसो भएको हुनाले हाम्रो सीमाका विषयमा चाहिँ नि प्रधानमन्त्री स्तरको व्यक्तिले, राजनीतिज्ञले चाहिँ नि यस्ता कुराहरू बोल्नु शोभा दिँदैन। उहाँले जुन कुरा ख्याल ठट्टामा अथवा मजाकमा उहाँले चाहिँ हल्का रूपबाट उहाँले प्रस्तुत गर्नुभयो, त्यसले उहाँको अपरिपक्वता पनि देखाउँछ, उहाँमा सुझबुझ छैन भन्ने कुरा पनि देखाउँछ र नेपालको एउटा विषय जुन अहिले चाहिँ विवादको विषयको रूपबाट वर्षौँदेखि चल्दै आएको थियो, यसलाई चाहिँ नि उहाँले अझ जटिल बनाइदिनु भएको छ।
9: भारतीय विज्ञ एसडी मुनिले पनि त बालेन्द्र शाहलाई बधाई दिनुभयो नि त यो विषयलाई लिएर।
14: होइन अब हेर्नुहोस्, भोगाधिकारको विषय, सिमानामा बस्ने नेपालीहरू, सिमानामा बस्ने भारतीयहरू, अपवादका प्रसङ्गहरू बाहेक चाहिँ नि अत्यन्त राम्रो सम्बन्ध, सुमधुर सम्बन्ध राखेर बसेका छन्। कतिपय विषयमा झगडा हुने गर्छ, त्यहाँ सिमानामा बाँध बनाउँदाखेरिको विषय होस् अथवा दस जग्गा वारी पारी चाहिँ नि घर टहरा बनाएको अथवा चाहिँ नि चाहिँ भारतीय सुरक्षा कर्मीले यता नेपालतिर आएर चाहिँ नि होइन चाहिँ त्यहाँ वाद विवाद गरेको, यी विषयहरू चाहिँ बारम्बार चाहिँ नि र विभिन्न ठाउँमा हेर्नुहोस् अब कालापानी क्षेत्र, लिपुलेट क्षेत्र अथवा सुस्ता यी विषयहरू चाहिँ नि बारम्बार चाहिँ अहिले विवादको केन्द्रमा रहेका छन् र नेपालका सीमावीरहरूले नाटी चाहिँ विज्ञहरूले पनि यिनै दुईटा विषयलाई अहिले उठाउँदै आएका छन् र विभिन्न समयमा बनेका आयोगहरूले पनि सीमा सम्बन्धी अध्ययन कार्यदलहरूले पनि चाहिँ नि यी दुईटा ठाउँमा चाहिँ तलमाथि भएको सीमा मिचिएको विषय उठाएका छन्। त्योभन्दा बाहेक आजसम्म इतिहासमा कसैले पनि नभनेको विषय चाहिँ नि उठाएर उहाँले चाहिँ नि प्रधानमन्त्रीजीले नेपाल र भारतको कूटनीतिक ढङ्गबाट समाधान हुने विषय, निकट भविष्यमा चाहिँ कुराकानीका माध्यमबाट समाधान गर्न सकिने विषयलाई उहाँले अझ जटिल बनाइदिनु भएको छ र यसको चाहिँ नि नेपालको राजनीतिक इतिहासमा दूरगामी प्रभाव पर्नेवाला छ।
9: अब अहिले सरकारले जुन किसिमले चाहिँ दुई देशबीचको सुमधुर सम्बन्धका विषयहरू छन्, नेपाल भारतको सम्बन्धको विषयलाई पनि त्यो ढङ्गले हेरिएको छ। अहिले राष्ट्रसभाका सभापति भारतको भ्रमणमा हुनुहुन्छ, पाँच दिने भ्रमणमा, यसले सुमधुरता ल्याउला, केही चिसिएको सम्बन्ध यहाँले हेर्दाखेरि?
14: होइन, अब यो विषयलाई स्पष्ट पार्ने काम राष्ट्रिय स्वतन्त्र पार्टीकै हो र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बन्नुभएका भागेन्द्र शाहजीकै हो। यो विषयलाई यसरी किन उठाउनु पर्यो, किन उठाइयो, होइन यसका पछाडिको कारण के हो, यसले दिन खोजेको सन्देश के हो भन्ने कुरा अहिले हाम्रो बहसको विषय भएको छ। नेपाली समाजमा यो विषयले मुख्य स्थान अहिले पाएको छ, यो केन्द्रीय बहसको रूपमा चलिराखेको छ। यसै बेला चाहिँ राजसो पार्कका सभापतिजी इन्डिया भ्रमणमा जानुभएको छ भारत भ्रमण। मेरो कुरा के हो भने चाहिँ नि नेपाल र भारतको सम्बन्धलाई हामीले अझ सुमधुर बनाउन, सुमधुर छँदैछ, केही विषयहरूमा चाहिँ नि तिक्ततापूर्ण चाहिँ नि बहसहरू भइरहेका छन्, ती विषयहरू टुङ्गिराखेका छैनन्, जसमध्ये एउटा सीमा विवाद पनि हो। अरू विषयहरूमा हाम्रो सुमधुर सम्बन्ध छ, जनस्तरमै सम्बन्ध छ। यो कुरालाई दृष्टिगत गरेर फेरि नेपालको चाहिँ नि विकास र उन्नतिको, प्रगतिको, समृद्धिको सन्दर्भलाई पनि हामीले विचार गरेर भारत एउटा ठुलो शक्ति, महाशक्तिको रूपबाट चाहिँ विश्व प्रतिस्पर्धामा उत्रिएको चाहिँ छिमेकी देश, अत्यन्त निकट छिमेकी देश भएको हुनाले चाहिँ नि भारतसँगको सम्बन्धलाई चाहिँ नि नयाँ उचाइमा पुर्याउनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी, जो अहिले नेपालको सत्तारूढ पार्टी हो, जसले एकलौटी सरकार बनाएको छ, त्यसको सभापतिको हैसियतले उहाँले चाहिँ नि भारतमा कुराकानी गर्नुहुनेछ। प्रधानमन्त्रीजीको एक प्रकारको चाहिँ जो बचकना छ, प्रधानमन्त्रीजीको अपरिपक्वता छ, प्रधानमन्त्रीको सुझबुझविहीनता छ, यसलाई चाहिँ नि उहाँले त्यहाँ अन्त गरेर आउनुहुनेछ भन्ने चाहिँ नि मेरो एउटा सुझाव पनि छ र हाम्रो अपेक्षा पनि छ।
9: कङ्ग्रेसको विवाद फेरि किन बल्झियो? यो अब सदस्यता नवीकरणको विषयलाई लिएर तपाईँहरूले चाहिँ जुन किसिमले संस्थापन पक्ष अगाडि बढेको छ, तर पूर्णबहादुर खड्गाजीले त काउन्टर गरिदिनु भयो नि त फेरि।
14: होइन, अब यो काउन्टर गर्ने कुरा होइन, यो सदस्यता सबैका लागि,
9: सदस्यता नवीकरण नगर्ने भन्नु भएको छ क्या उहाँले चाहिँ?
14: होइन, सदस्यता सबैका लागि खुला छ, नगर्ने नि अब वैयक्तिक कुरा हो, व्यक्तिको नैसर्गिक चाहिँ एउटा स्वतन्त्रता हो, आफ्नो चाहिँ विचार हो, त्यो गर्ने नगर्ने। उहाँ जस्तो सिनियर नेता होइन, 50 वर्ष चाहिँ नेपाली राजनीति गरेको र नेपालका प्रजातान्त्रिक लोकतान्त्रिक आन्दोलनमा, गणतान्त्रिक आन्दोलनमा योगदान पुर्याएको चाहिँ नि राष्ट्रिय जीवनमा महत्त्वपूर्ण स्थान बनाएको नेताले किन गर्दै हुनुहुन्छ हामी थाहा छैन। हामी पुरानो अध्यावधिकमा पनि खुला छौँ, हामी चाहिँ नि नयाँ वितरणमा पनि हामी खुला छौँ र हामीले पक्षपात गर्दैनौँ, कति गर्दैनौँ, पार्टीलाई पार्टी जस्तो बनाउँछौँ, पार्टीलाई सरकारी पार्टी बनाउँछौँ, पार्टीमा सबैको चाहिँ नि स्वामित्व र अपनत्व चाहिँ नि कायम गर्छौँ, साझा घरको रूपबाट यो पार्टीलाई अगाडि बढाउँछौँ। बिपीले जसरी यो पार्टीको स्थापना गर्नुभयो, बिपीले जुन बाटो हामीलाई देखाउनुभयो, जुन विरासत छोडेर जानुभयो, त त्यसलाई आत्मसात गरेर हामी अगाडि बढ्छौँ भनिराखेका छौँ।
9: नवीकरणको विषयमा चाहिँ किन विवाद भइरहेको छ यसमा? तपाईँले नयाँलाई भटाभट दिन खोज्नु भएको संस्थापनको चाहिँ बाहुल्यता क्रिएट गर्नका निम्ति हो?
14: होइन, बिल्कुल होइन, त्यो लिन चाहनुहुन्छ उहाँहरूको लागि ढोका कुरा छ, केही आधारभूत शर्तहरू होइन, नेपाली नागरिक नेपाली कङ्ग्रेसको नीति सिद्धान्तलाई अङ्गीकार.
9: आवाज अलिकति क्लियर आएन महामन्त्रीज्यू, तपाईँको आवाज अलिक क्लियर आएन थोरै, यो नेटवर्क.
14: हजुर हजुर, बोल्दैछु म, बोल्दैछु. त्यसो भएको हुनाले हामीले नेपाली कङ्ग्रेसको सिद्धान्त, यसको आदर्श नीति कार्यक्रमलाई स्वीकार गर्ने उमेर पुगेको नेपाली नागरिकलाई हामी नेपाली कङ्ग्रेसको क्रियाशील सदस्य, त्यसमा हामी विभेद गर्दैनौँ. र पुराना क्रियाशील सदस्यहरू जो हुनुहुन्छ उहाँहरूको पनि अध्यावधि गर्छौँ, अपडेट गर्छौँ, त्यसको चाहिँ डिजिटल अभिलेखीकरण हामी गर्छौँ होइन. पार्टीलाई चाहिँ डिजिटलाइज बनाउने कुरामा चाहिँ सबैले सहयोग गर्नुपर्छ. यसमा पक्षपात गर्दैनौँ, यसमा काका पाका गर्दैनौँ, यसमा गुटबन्दी गर्दैनौँ. पार्टीलाई सबैको साझा भर्गो रूपबाट हामी रूपान्तरित भनेर हामीले भनिसकेपछि यसमा चाहिँ अन्यथा सोच्नु चाहिँ मलाई लाग्छ उपयुक्त हुँदैन. कसैलाई कमजोर पार्न, कुनै खास गुट विशेषलाई बल पुर्याउन हामीले यो काम गरिरहेका छैनौँ.
9: होइन, जस्तो अब अहिले अध्यावधिक हुने कार्य अनि त्यसपछि नयाँ नवीकरण गर्ने कार्य कसरी अगाडि बढिरहेछ, त्यो निरन्तर पाइरहेछ, निरन्तर भइरहेछ.
14: हाम्रा युनिटहरूले काम गरिरहेका छन्, प्राविधिक कुरा हो. कहिले काहीँ चाहिँ सर्भर डाउन हुने, कहिले काहीँ चाहिँ त्यो काम नगर्ने, त्यसले चाहिँ तीव्र गतिमा भएर त्यहाँनिर केही ढिलाइ भएको हो. तर अहिले आएर पछिल्लो समय आएर यसले तीव्र गति पक्रेको छ, यो चाहिँ अगाडि बढिरहेको छ र यसलाई हामीले चाहिँ उपयुक्त समयमा सम्पन्न गर्छौँ.
9: तर नेपाली कङ्ग्रेसको एउटा पक्षले त सम्पर्क कार्यालय खोलेर आफ्ना समानान्तर गतिविधिहरू पनि त चलाइरहेको छ नि त, अब यो विभाजनकै सङ्घारमा हो कि मिल्ने बाटो पाटो?
14: होइन, अब यो सम्पर्क कार्यालय खोल्ने परम्परा सनातन जस्तो भइसकेको छ. यो पहिलेदेखि नै पार्टीका नेताहरूले आफ्नो सजिलो सम्पर्क कार्यालय खोल्ने, त्यहाँ साथीहरूसँग भेटघाट गर्ने, पार्टीका समस्याहरूको बारेमा छलफल गर्ने र अगाडि बढ्ने यो परम्परा जस्तो भइसकेको छ. यो चाहिँ स्वस्थ रूपमा नै चलेको. अब यसलाई चाहिँ अहिले साथीहरूले खोल्नु भएको सम्पर्क कार्यालय चाहिँ अनिश्चित हो, यो चाहिँ होइन भन्ने पक्षमा हामी छैनौँ. तर यसलाई चाहिँ छलफललाई कुन विषयमा केन्द्रित गर्नुहुन्छ, पार्टीमा विवाद छ, पार्टी विभाजन हुन्छ भन्ने कुरालाई नै बल पुर्याउनका लागि चाहिँ नि

0: तर अब पार्टीलाई एकदिक्का बनाएर लैजान सक्ने तपाईँका केही त्यस्ता शर्तहरू केही सुझावहरू केही छन्?
1: होइन, अब यस्तो हो, यो चाहिँ डेमोक्रेटिक पार्टी हो, प्रजातान्त्रिक पार्टी हो. प्रजातान्त्रिक पार्टीमा चाहिँ हाम्रा काम, कारवाही, गतिविधि विधान सम्मत, प्रक्रिया सम्मत हुनुपर्छ. पार्टीका निर्णय प्रक्रियाहरू पारदर्शी हुनु, खास केही नेताहरूको निजी या घरेलु मामला त होइन नि, त्यो त आफ्नो लाख सदस्यहरूको साझा चाहिँ नि सरकारको हो, साझा मामला हो. त्यसो भएको हुनाले हामीले काम गर्दा पनि हाम्रा कामहरू चाहिँ नि निर्णय प्रक्रियाहरू, मूल्याङ्कन प्रणाली, न्याय पद्धति, हाम्रो चाहिँ हरेक कामहरू चाहिँ हाम्रो विधान सम्मत र विधि सम्मत प्रक्रिया सम्मत पर्छ. यसैका लागि हामीले हिजो प्रश्न उठाएका हौँ. मामलामा हामी चाहिँ नि स्पष्ट छौँ, हामी प्रतिबद्ध छौँ, हामीले गरेका सङ्कल्पहरूलाई हामीले चाहिँ नि बिर्सेका छैनौँ. र उहाँहरूले चाहिँ खुला दिलले चाहिँ यो पार्टीमा, यो चाहिँ संस्थामा उहाँहरूले चाहिँ आफ्नो कुराहरू राख्न सक्नुहुन्छ, आफ्नो भनाइहरू राख्न सक्नुहुन्छ. होइन, निर्वाचन समिति बनेको छ, त्यसलाई विस्तार गर्ने सन्दर्भमा होस्, अनुशासन समितिका सन्दर्भमा होस्, होइन, क्रियाशील व्यवस्थापन समितिका सन्दर्भमा होस्, अथवा क्रियाशील छानबिन नै गर्नु पर्यो, उहाँहरूलाई चित्तै बुझेन, होइन, यहाँ त हामी बसेरै छानबिन गर्छौँ, हामी आफै हेर्छौँ, अथवा हामी अध्यावधि चाहिँ आफै हेर्छौँ कसरी भइरहेको छ भन्ने कुरा. र केन्द्रीय समितिमै ठुलो सङ्ख्यामा उहाँहरू आइसक्नु भएको छ, अझै पनि कति कति ठाउँहरूमा उहाँहरूलाई समेट्ने कुरामा चाहिँ नि पार्टीको खुला छ, नेतृत्व चाहिँ यस विषयमा उदार छ. त्यसैले हामी सबै चाहिँ नि एक भएर चाहिँ यसमा लागौँ भन्ने आग्रह हो. यो 15 महाधिवेशनलाई सबैको चाहिँ नि एउटा साझा चाहिँ महाधिवेशनको रूपबाट, एउटा उत्सव अथवा ऐतिहासिक महोत्सवको रूपमा चाहिँ सम्पन्न गराउँ. यसमा लागेका विषयहरू, मन लागेका चाहिँ अनेक चाहिँ नि प्रसङ्गहरूलाई उठाएर, प्रश्नहरूलाई उठाएर, विषयहरूलाई उठाएर त्यसमा समाधान दिन हामी तयार छौँ.
0: हस्, महामन्त्रीज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार. देशका महामन्त्री गुरुराज घिमिरे आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ.

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: नेपाल अब पालो हाम्रा चेलीहरुको साफ महिला च्याम्पियनसिप को हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईको डिगो राष्ट्रको खेल तपाईको हातमा आज नै डाउनलोड गर्नुहोस्
4: हरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिसोम फाइबर नेट
7: यतिकै हाम्रो बेसमा संविधान वेद कृष्णमान प्रधान हुनुहुन्छ प्रधानजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार के छ अहिलेको अवस्था न्यायालय सुदृढ हुँदै गइरहेको छ न्यायालयमा चाहिँ राम्रै तरिकाले चाहिँ काम कारवाहीहरू अगाडि बढिरहेका छन् कि स्याडो वार कायमै छ
8: अहिले जुन अब यो नयाँ अवस्था सृजना भएको जुन यहाँहरूले थाहा पाइरहनु भएको छ न्यायपालिकाको बारेमा

0: अहिले संवैधानिक परिषदबाट जुन नयाँ प्रधान न्यायाधीशको सिफारिस भएर जुन परिकृत रूपमा उहाँले काम सुरु गर्नु भएको छ, र अहिले जति पनि हामीले अहिले जानकारीमा आएको अनुसार चाहिँ हिजो मात्रै प्रधान न्यायाधीशबाट सम्पूर्ण उच्च अदालत जिल्ला अदालतलाई अहिले करिब करिब 15-20 विषयहरूमा निर्देशन जारी गरेको देखिन्छ। यसबाट के देखिन्छ भन्दा जसरी अहिले सरकारले नागरिकहरूलाई केही नयाँ पन दिएको जुन आवास दिइरहेको छ, त्यसै गरी गरी न्यायपालिकाले पनि अहिले नयाँ प्रधान न्यायाधीशले नयाँ कामको आवास दिने प्रयासमा उहाँले अहिले विशेष गरिकन मुद्दाको व्यवस्थापन गर्ने, मुद्दाको हियरिङ गर्ने, मुद्दाको छिनोफान गरेर त्यसलाई कार्यान्वयन गर्ने विषयमा अलिक तत्परता देखाएको हामीले पाइरहेका छौँ।
1: होइन, यहाँ त कानुनको जानकार हुनुहुन्छ लामो समयदेखि, होइन, नेपालको कानुनका विषयमा यहाँले जानकारी राखिराख्नु भएको छ, तर न्यायालयमा लामो समयदेखि मुद्दाहरू थन्किने, होइन, मुद्दाहरू चाहिँ समयमा फर्सुट नहुने, ढिलो न्याय दिनु पनि न्याय नदिनु सर हो भनिन्छ, दूरदराजबाट आएका नागरिकहरूले न्याय नपाउने एउटा जुन परिस्थिति बनिएको छ अहिलेसम्म, यो परिस्थितिको अब अन्त्य हुँदै जान्छ त्यो किसिमको छनक देखिया छ?
0: सबभन्दा पहिलो कुरो त हिजोसम्म के थियो भन्दा प्रधान न्यायाधीशहरूको नेतृत्वमा केही प्रश्न उठिरहेको थियो जुन गोला प्रथाले गर्दाखेरि प्रधान न्यायाधीश र मुख्य न्यायाधीश र जिल्लाका प्रमुख न्यायाधीशहरूको नेतृत्वमा अलिकति जिम्मेवार भएन कि भन्ने विषयमा केही छलफल हुँदै आएको थियो। तर आज चाहिँ जुन नयाँ प्रधान न्यायाधीश आउनु भएको छ, उहाँले सबै सर्वोच्च अदालतका न्यायाधीशहरूको समन्वय गरेर केही काम गर्ने अगाडि बढिरहेको हामीले पाइरहेका छौँ, जसले गर्दा चाहिँ हिजोको जुन गुनासोहरू थियो, मुद्दाको पाला आउन ढिला हुने, फैसला गर्नलाई पनि ढिला गर्ने र फैसला कारण गर्न पनि धेरै प्रश्नहरू सृजना गरेको अवस्थालाई के न्यूनीकरण गर्छ भन्ने विषयमा हामी विश्वस्त छौँ। त्यसै गरिकन अहिले यो गोला प्रथा हटाउनलाई चाहिँ नेपाल बारले पनि केही आवाज उठिरहेको छ, तर गोला प्रथा राखेर झिक्ने भन्दा पनि नागरिकहरूको मुद्दालाई कसरी समयमा निरूपण गरेर सही निरूपण गर्ने भन्ने विषयमा यदि अदालतको प्रमुख या चाहे प्रधान न्यायाधीश होस्, चाहे मुख्य न्यायाधीश होस्, चाहे जिल्लाको एक नम्बरको न्यायाधीश होस्, उहाँहरूलाई जिम्मेवारी दिने र विश्वास गर्ने परम्परा बढाउने हो भने तपाईँहरूले भनेको जस्तै अहिले धेरै मुद्दाहरू अहिले जुन न्याय नपाएर अब अल्झिरहेको अवस्था छ त्यसलाई जवाफदेही बनाउने र जिम्मेवारी बनाउन सक्यो भने चाहिँ भोलिका दिनहरूमा अहिले जुन सरकारी निकायमा देखिएको जुन छनक छ अहिले सबैको न्यायमा पहुँच हुन्छ र समयमा न्याय प्राप्त हुन्छ भन्ने विश्वास दिलाउन चाहिँ अवस्था आउने जस्तो मलाई लाग्छ।
1: होइन, बार र न्यायालय बिचको सम्बन्ध अहिले कस्तो छ? बार त रिसाएको छ नि त, होइन, आन्दोलित छ नि त बार, होइन?
0: अहिले जुन हिजोको अवस्थामा जुन प्रधान न्यायाधीशको सिफारिसको विषयलाई लिएर बारले केही प्रश्न उठाएको थियो, त्यो आफ्नो ठाउँमा उहाँहरूको परम्परा तोड्यो भन्ने विषयमा त्यो जायज पनि होला, तर प्रधान न्यायाधीश त आइ नै सक्नुभयो, चाहे त्यो सिनेटरीको आधार आओस्, चाहे क्षमताको आधारमा आओस्, संवैधानिक परिषदले सिफारिस गरिसक्यो र नयाँ प्रधान कायम गरिसकेपछि यसमा विवाद गर्नुभन्दा पनि अब आगामी दिनमा प्रधान न्यायाधीश न्यायाधीश र बारको बिचमा कसरी समन्वय गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्नु नै बुद्धिमत्ता होला। किनकि हामीले द्वन्द्व मात्र सिर्जना गरेर समाधान हुँदैन, द्वन्द्वभन्दा पनि निकासको बाटो खोज्नुपर्छ। त्यसको लागि बारको नेतृत्व र प्रधान न्यायाधीश स्वयंले पनि बारका नेतृत्वलाई समय समयमा आफ्नो चेम्बरमा बोलाएर छलफल गर्यो भनेदेखि चाहिँ ती विवादका विषयहरूलाई कसरी निरूपण गर्ने भन्ने विषयमा सहजीकरण हुन्छ र भोलिका दिनमा बार र बिचको द्वन्द्व कम हुन्छ। हिजोको दिनहरूमा त्यो हुन्थ्यो, प्रधान न्यायाधीशले बारको नेतृत्वहरूलाई समय समयमा आफ्नो चेम्बरमा बोलाउने, छलफल गर्ने, जसले गर्दा मुद्दाको विषयमा, न्यायाधीशको विषयमा र कानुनको विषयमा उठेका विषयहरूमा चाहिँ छलफल हुने चलन थियो, जसले गर्दा सहजीकरण भएको थियो, तर केही विचार वर्ष यता चाहिँ त्यो न्यूनीकरण भएको हुनाले समस्या आएको भन्ने मलाई लाग्छ।
1: अब अहिले यो संविधान संशोधनका कतिपय बहसहरू चलेका छन्, प्रावधानहरू चलेका छन्, होइन, सरकार दुईटै नजिकको छ, अब कुन ढङ्गले अगाडि बढ्ने, देशमा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको अवधारणालाई अगाडि सार्ने कि नसार्ने भन्नेमा चाहिँ बालेन शाह नै आफै कन्भिन्स भएर अब कार्यकारीमा नजाने, होइन, त्यसले चाहिँ भोलि देशलाई नै अप्ठ्यारो पार्छ भन्ने खालका पनि बहसमा आउनुभयो भन्ने खालको विषय सँगसँगै जोडिएर आएको छ। संविधान संशोधन अहिलेको अवस्थामा कतिको सहज, असहज, जटिल के छ?
0: अहिले नेपाल कानुन समाजले पनि र यो कन्स्टिट्युसन वाच ग्रुपले पनि अहिले संविधानका विषयहरूमा छलफलहरू अगाडि बढिरहेका छौँ. यो क्रममा हामीले 3-4 प्रोग्राम गरिसक्यौँ, अरू प्रोग्राम निरन्तर अगाडि बढिरहेको छ. जस सन्दर्भ यहाँले भन्नुभयो जस्तै गरिकन अहिले संविधान संशोधन गर्ने यो उचित समय हो, किनकि 10 वर्ष यसले व्यतीत गरिसकेको छ र नेपाल सरकारले पनि संविधानका विषय कस्तो छलफल संविधानका संशोधन विषयहरू कस्तो हुनुपर्छ भन्ने विषयमा समिति गठन गरेर काम अगाडि बढिरहेको छ. यही क्रममा यहाँले पनि जुन उठाउनु भएको छ, हिजो जेएनजी ग्रुपले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्रीको विषयमा धेरै प्रश्न उठाउनु भएको थियो र धेरै अपेक्ष राख्नु भएको थियो, तर हामी कहाँ दुई चार घटनाहरूले गर्दाखेरि अहिलेका आवाजहरू चाहिँ अलिकति फरक भएको हामीले पाएका छौँ. हिजो केपी ओलीजी प्रधानमन्त्री हुँदा हुँदाखेरि द्वितीयको सरकार प्रमुख हुँदाखेरि पनि लोकतान्त्रिक भन्दा पनि अलि फरक धारले देखिएको र अहिलेको अब द्वितीयको प्रधानमन्त्री पनि अलिकति डेमोक्रेटिक भन्दा पनि अटोक्रेटिक गएको हो कि भन्ने आवाजले गर्दाखेरि चाहिँ यदि हामीले प्रदेश राष्ट्रपति प्रधानमन्त्री गऱ्यौँ भने त्यो व्यक्तिलाई हामीले डेमोक्रेटिकमा काम गराउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठेको छ र यो विषयमा दलले पनि र नागरिकहरूले पनि कुरा उठाइरहेको छ. त्यसै गरी संसदको पनि अहिले प्रश्न उठिरहेको छ. हिजो पनि माननीय सांसदजीहरूले खालि दलीय आधारमा दलीय पोजिसनको आधारमा कानुन निर्माण गर्न धेरै ढिलाइ गरेको थियो भने आज पनि फेरि यो दुई तिहाईको एकातर्फ र अर्को समय एकातिर जुन हिसाबमा हामी हेरिरहेछौँ अहिले करिब 1.5 महिना हामी हेरिरहेछौँ. यो चाहिँ अब चाहे त्यो कानुन विधेयक पास गर्नेमा होस्, चाहे नियमावली पास गर्ने प्रक्रियामा होस्, यसमा सर्वसम्मति भन्दा पनि अलिकति दुई तिहाई र बाँकी समूहको बिचको चाहिँ अलि द्वन्द्वको रूपमा जुन ऐन अथवा विधेयकहरू पास गर्ने प्रमुख अगाडि बढेको छ, यसले गर्दा चाहिँ कार्यान्वयन गर्न पनि फेरि समस्या आउँछ भन्ने विषयमा प्रश्न उठेको छ.
1: होइन, अब तपाईँ एउटा सचेत नागरिक हो, होइन, कानुनको जानकार पनि हो, देशको सबै विषयमा यहाँले चासो पनि राख्नुहुन्छ. अब अहिले बालवाला प्रधानमन्त्री बालेन शाहको एउटा विषय निकै चर्चामा आइरहेको छ, तपाईँले पनि सुन्नु भएको छ. अब नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ. मलाई लाग्छ अहिलेसम्म कुनै पनि शासकले चाहिँ यो हिम्मत गरेका थिएनन्, यो आँट गरेका थिएनन्. यो कसरी आयो? यदि चाहिँ देशको कार्यकारीले चाहिँ यस्ता अभिव्यक्तिहरू दिँदै गर्दाखेरि चाहिँ हामी कुन अवस्थामा पुग्न सक्छौँ?
0: सायद मलाई लाग्छ प्रधानमन्त्रीज्यूले अध्ययन नगरिकन त्यसै बोल्नु भएको छ मलाई लाग्दैन, किनकि नेपालको अहिले जुन हिसाबमा दुई तिहाईको सरकारको प्रमुखले बोल्दाखेरि विचार गरेर बोल्नु भएको जस्तो मलाई लाग्छ. र जुन विषयमा अहिले विवाद आइरहेको त्यसरी विवाद गर्नुपर्ने जस्तो पनि मलाई लाग्दैन, किनकि मैले उहाँको जुन लाइभ सुन्दाखेरि चाहिँ हामी कहाँ जुन विवादको समय यो सीमाको विषयमा विवादहरू छ, कतिपय ठाउँमा इन्डियाले त्यसलाई अलिकति अगाडि आएको होला, कतिपय ठाउँमा नेपालले पनि अगाडि गएको होला, यो विषयलाई हामी टेबल ड्र गरेर छलफल गरौँ भन्नेसँग बोल्नु भयो जस्तो मलाई लाग्छ. तर उहाँले कुन नियतले बोल्नुभयो भन्ने कुरा त उहाँले नै थाहा होला, तर यो कुरालाई प्रश्न पार्ने काम चाहिँ प्रधानमन्त्रीले गर्नु पर्यो अथवा प्रधानमन्त्री कार्यालयले गर्नु पर्यो या परराष्ट्र मन्त्रालयले गर्नु पर्यो या सरकारको प्रतिनिधिले गर्नुपर्छ कि प्रधानमन्त्रीज्यूको मनसा यो हो, यो हिसाबले हामी अगाडि बढ्दैछौँ र हामीले जुन प्रधानमन्त्रीले बोल्नुभएको विषयलाई चाहिँ तथ्यगत रूपमा जुन अहिले सांसदजीहरूले उठाइरहनु भएको छ, दलका नेताहरूले उठाउनु भएको छ, उहाँले बोलेका कुराहरू चाहिँ आधिकारिक रूपमा अगाडि आउनुपर्छ भन्ने भावनाले प्रधानमन्त्री स्वयं के भन्नुभएको भन्दा म प्रधानमन्त्री भइसकेपछि मलाई जानकारी भएको अनुसार हामीले पनि केही जमिनहरू चाहिँ अगाडि मिचेका छौँ, उहाँहरूले पनि मिच्नु भएको छ, यसलाई द्वितीय पछि बसेर टेबल गर्नुपर्छ भन्ने विषय हो भने चाहिँ यसलाई सकारात्मक लिनुपर्छ. तर अध्ययन नगरेको बोले जस्तो मलाई लाग्दैन, उहाँले अध्ययन गरेर नियतवश जानी बोलेको भन्ने मैले बुझेको छु. त्यसैले यो विषयमा चाहिँ सम्पूर्ण नागरिकलाई प्रश्न पार्नु चाहिँ अहिलेको सरकार र प्रधानमन्त्रीको दायित्व हो भन्ने मलाई लाग्छ.
1: होइन, आफ्नै देश चाहिँ अतिक्रमणकारी हो भन्ने ढङ्गले चाहिँ संसदमा प्रस्तुत हुने कुरा त भोलि दसी तथ्य प्रमाण बन्छ अन्तर्राष्ट्रिय जगतमा त.
0: होइन, हजुरको भने जस्तो चाहिँ नेपालले अतिक्रमण गर्यो भन्ने भाषा त अब त्यस्तो मलाई लाग्दैन. त्यस कारणले सीमामा विवाद हुन्छ, सीमा किनकि हाम्रो नदीको हिसाबले बाटोको हिसाबले केही छलफल भइरहेको हुन्छ. तपाईँले जुन सीमाको पोलहरू विषयमा पनि तलमाथि भइरहेको छ, हामीले हिजो पनि सुनेका थियौँ कतिपय पोलहरू उता सारियो, कतिपय उसलाई यता सारियो, जुन हिसाबमा आवाज उठेको छ सही रूपमा कुन चाहिँ पोइन्ट तथ्य हो भन्ने कुरा चाहिँ अहिले आधारित रूपमा चाहिँ छलफल गर्नुपर्छ भन्ने विषयमा बोल्नु भएको होला. त्यो विषयमा चाहिँ यो एउटा टास्क फोर्स गठन गरेर सीमा चाहिँ अब जति पनि सीमाहरू छ त्यो सीमामा सुरुको नेपाल बन्दाखेरिको सीमाको सीमाङ्कन र आजको सीमाको सीमाङ्कनको फरक के छ भन्ने विषयमा चाहिँ अध्ययन गरेर रिपोर्ट अगाडि सार्विजनिक गर्नुभयो भने यो विषयमा बढी प्रश्न हुन्छ। जुन प्रधानमन्त्रीले यो विषय उठाउनु भएको छ यो विषय उठेको कारणले समाधान गर्न पनि सजिलो हुन्छ भन्ने मलाई लाग्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार, कृष्णमान प्रधानजी।
0: हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कानुनका जानकार संविधान वैद्य कृष्णमान प्रधान। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु। नमस्कार।

0: खाताको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै
3: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
4: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
5: हाम्रा विशेषताहरू:
4: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
5: अति विशिष्ट सघन उपचार कक्ष,
4: MRI, CT स्क्यान र डिजिटल सेवा,
5: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
4: भिडियो तथा इन्डोस्कोपी सेवा,
5: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
4: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
5: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
4: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा।
4: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012, 056-525-013।
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
8: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
9: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
13: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: दमोलिया FM 94.2 समुदायको आवाज।
16: मेरो देश नेपाल।

0: TFM 94.2 समुदायको आवाज।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
8: होइन, के को गन्थन हो सानी?
7: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
8: सुनको गहना होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
7: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
8: कहाँ छ बाराई सुनचाँदी पसल?
7: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
8: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहु।
7: सम्पर्क 9846-41-633, 9817-15-08, 9864-63-85।

नास, वनमा आगो लाग्यो भने जीव जन्तुको नास, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560867।
3: दमौलिया FM 94.2 समुदायको आ

0: BFM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042 97452800।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खाने होला? खै
9: जाम न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
10: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
9: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042347।
11: दमोली FM 94.2 समुदायको आवाज।
12: चुनाव आइरहन्छ, सरकार फेरिरहन्छन्, सरकारसँगै फेरिरहन्छन् त केवल सत्ता र सत्ता वरिपरि चार्नेहरूको भविष्य, तर जनता र देशको मुहार कहिले फेरिन्छ? म पार्टी त पार्टी भन्दै झगडा गर्ने, भोट हाल्ने भुइँ कार्यकर्ताले के पाए? आज देश नबन्नु र लुटिनुमा गलत नेतृत्वलाई जिताउने सबै जनता र कार्यकर्ता पनि दोषी हुन्। सबैले सोच्ने समय आएको छ,
13: साँच्चै बुझ्ने र बुझाउने समय आएको छ, तर बुझाउने पो कसरी?

देश नभने नेता मात्रै गलत भर होइन, जनताको नि सही र गलत जान्ने बुद्धि छैन। पैसा मासु भातमा बिकी नराम्रोलाई रोज्छौँ, नराम्रोलाई रोज्छौँ अनि राम्रो बिक्री।

न त बने सिङ्गापुर न तायो रेला भएको दोख बन्द गर्यो देश डुबाउने खेला आफ्नो कान्ड लुकाउन र सत्तामा रोइरहन न त पार्टी न त वादी छेप

महँगो प्रदेश धेरै संसद पाल्दा पढ्यो ऋण नविकास न आमदानी खर्च मात्रै किन देशको पैसा लुट्छौ अनि विदेशी ऋण माग्छौ जो सत्तामा पुगे पनि देश डुबा

दलित जति धनी सफल शिक्षित भानी खुला जात को हेर्ने नजर उस्तै छ मन मानी संविधान को धारा होइन हेर गाउँको धारा मान्छेबाट मान्छेहरू पस्

विश्व भन्दा बीसौ वर्ष हामी पछि पर्यो, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यौ। चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता।

जनताको गुनासो र सल्लाह सुझाव मान्ने, नबेकेर विदेश नीति बनाउन नि जान्ने, योग्य सक्षम त्याग्न सक्ने, नेतृत्व गर्ने पनि, पोसाउ त देश चलाउन हामी सक्छौँ।

हामी गोर्खाली, हाम्रो नेपाल हाम्रो पुर्खाहरूको जितको चिनारी हुन्। कसैले नबनाउन् ठिक छ, तर नबिगारुन् अनि कसैलाई नबेचुन्। हामी मरे पनि हाम्रो देश बाँचिरहोस्, हाँसिरहोस्।

0: 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
1: 9805800700
3: 9846404

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9460611818।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
8: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
8: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
10: 9556234। भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि। विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु, फोन नम्बर 9856363, 9856607 र 9856608।
0: सूचना
11: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
11: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
11: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
12: दमौली FM 94.2 समुदायको आवाज।
13: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
14: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
13: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98-560-25-380, 98-14-18-52-18 र 98-065-15-332।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई? हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली तनहुँ।
7: सुहाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: दमोली बजार घुम्दा घुम्दै ठकाएर भोक पनि लाइसक्यो, के खाज खानी होला खै?
13: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
1: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
13: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।
0: दमौली एफएम 94.2 समुदायको

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059495080 र 98295013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
9: सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहु सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9111751760।

तिमीलाई फूल समझे तिमीलाई जो न समझे यो सारा दुनिया भुलेर तिमीलाई मनमा सजाए तर तर खै कस्तो विडम्बना जिउँदै चितामाथि आगो लगाएर विदाईका हातहरू हल्लाउँदै हल्लाउँदै गयो।

सुखा धाराहरू तस्बिरलाई सुने कोसिस गर्छु, तर यो मन मान्दै मान्दैन। सपनीमा विपनीमा तिम्रै यादले अर्ध पागल बनेको छु। बोलाउँछु तिम्रो नाम लिँदै, तर तिमी बोल्दै

0: TFM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827013042
5: आज हामी के विषयमा छलफल गर्छौ
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
9: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
14: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
15: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
14: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
16: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
17: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी
16: हो र कति खोजे पदमचोकमा पो रहेछ त
17: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
16: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
18: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
17: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9806673344
19: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
19: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
1: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
19: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805641437।
1: व्यास तीन प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको आवाज।

0033 886 86 बीआरबीटी 6054 07 00 विदेशिएका लाखौँ नेपालीहरूको यथार्थ कहानी र सत्य घटनामा आधारित बाँचे घर आउँछु नि फर्केर माधव खड्काको लय शब्द सृजनामा वासुदेव ढुङ्गाना सन्तोष राजगिरी गीता नेउपानेले आवाज दिनुभएको पूजा म्युजिक प्राली मार्फत बजारमा आएको यो गीत तपाईँ

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुनु जाऊ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गरेर टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सुरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-344।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो। के खाछ हानि होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
3: दमौलिया FM 94.2 समुदायको आवाज।
4: यो जुनीमा तिमी सँगै जिउने चाहना त अधुरै रहे। सायद तैपनि यो जुनीमा हामीलाई एक हुन दिएन सानो। अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो।

0: सानो यो जुनीमा तिमी सँगै जिउने चाहना त अधुरै रहे। सायद तैपले यो जुनीमा हामीलाई एक हुन दिएन सानो। अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो।
1: सुपा देउराली म्युजिक प्राली सगौरव प्रस्तुत गर्दछ पशुपति पन्थीको लोक दोहोरी एल्बम अन्तिम पल्ट भेट्न आऊ सानो।

स्वर कमल कण्डेल संगीत पशुपति पन्थी र सिमरिका बिसी लय कमल कण्डेल संगीत शब्द पशुपति पन्थी पुरुष आवाजको लागि पीआरबीटी 6054093 महिला आवाजको लागि 6054094 एरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9849404000

0: 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार,
5: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
6: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 7115 र 98 41 12 07 40।

0: समुदायको आवाज
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्
5: 9827848448, 9846554495 र 9846011818।
6: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843838290, 9111751760।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: हजुर जनता डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा
1: चर्चित लोकदोहोरी गायक एवं संचारकर्मी माधव प्राजुलीको मनै छुने शब्द रचनामा,
0: इस्माइल कृष्ण प्राजुलीको उत्कृष्ट लय सृजनामा,
1: प्रशान्त पौडेल र अनिता छेत्रीको लोकगीति संग्रह, प्रशान्त पौडेल माधव प्राजुरी र अनिता छेत्रीको सुमधुर स्वरमा सजिएको आवाज।
0: बधाई छ है, अब तपाईँको बजारमा खोजी खोजी सुन्न नबिर्सनु होला।

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058000700,
4: 98460403044।
5: के भयो? के को हल्ला खल्ला भयो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या?

0: खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 363, 98563 60 917 र 98560 60 867।
5: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
6: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
6: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
5: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
6: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
6: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560 63 444, 98560 60 656।
7: दमौली FM 94.2 समुदायको आ

0: EFM 94.2 समुदाय को आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
4: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास। नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई। दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: आमा कति राम्रा केटीहरू हेर्दै यार।
1: खै कहाँ छन् केटीहरू?
0: ऊ ती छेउमै छन् त यार, ड्रेस लगाएको कति राम्रो राम्रो नानीहरू छन् हेर त।
1: ओहो, आज पनि ढक्कै पुनि गरेर गीत गाउनु पर्छ कि जस्तै लगाइरहेछ।
0: अँ यार, गीत गाउनु पर्छ यार, साँडा चाहिँ गीत गाए है पक्कै। तँलाई हिजो भन्थे नि त्यो गीत गाए आज है।
1: अवश्य पनि, आज पनि यिनीहरूलाई लठ्याउनै पर्छ गीत गाएर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउलाउ र खाऊ खाऊको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला, 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816-64-66-83,
6: 9855-43-234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25-380, 9814-5852 र 9065-15-332।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
9: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
9: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
9: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
9: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
9: सम्पर्क नम्बर 0565464595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषद बैठक सम्बन्धी खबरबाट मन्त्री परिषद बैठक केही बेरमा बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान भएको सरकारका प्रवक्ताको सचिवालयले जनाएको छ। आजको बैठकमा महत्वपूर्ण निर्णय हुने बताइएको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ। दिउँसो 1 बजे बस्ने बैठकका लागि संघीय संसद सचिवालयले कार्यसूची तय गरेको छ। तर आजको बैठकमा प्रधानमन्त्री शाहले सीमा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको जवाब नदिएसम्म विपक्षीले बैठक अवरूद्ध गर्ने अडान लिएका छन्। बैठकको शुरूमा सम्माननीय सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ। बैठकको मुख्य एजेण्डाका रूपमा आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफल रहनेछ। कार्यसूची अनुसार अर्थमन्त्री डाक्टर वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल शुरू हुने संसद सचिवालयले जनाएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक पनि आज दिउँसो सभा 1 बजे बस्नेछ। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। अर्थमन्त्री डाक्टर वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 र आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। भारत भ्रमणमा रहनुभएका राज्यसभा सभापति रवि लामिछानेलाई नयाँ दिल्ली स्थित भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा भव्य स्वागत गरिएको छ। मंगलबार भाजपा मुख्यालय प्रवेशका क्रममा लामिछानेलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो। साथै पुष्पवृष्टि तथा सांस्कृतिक झाँकी मार्फत उहाँको सम्मान गरिएको हो। भाजपाको निमन्त्रणामा 5 दिने भारत भ्रमणमा रहनुभएका लामिछाने सोमबार भारत प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले भाजपा नेतृत्वसँग उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राजसभाका अनुसार भ्रमणका क्रममा नेपाल भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदान प्रदान तथा दुई दलबीचको सहकार्यका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ। रवि नेतृत्वको प्रतिनिधि मण्डलले भारत बसाएका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट समेत गर्ने कार्यक्रम रहेको बताइएको छ। त्यस्तै लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई परम्परागत भूराजनीतिक खिचातानीबाट माथि उठाएर विकास कूटनीतिमा केन्द्रित गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। भारतीय भ्रमणमा रहेका लामिछानेले मंगलबार भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख प्रकाशित गर्दै नेपालको बदलिदो राजनीतिक परिदृश्य र भारतसँगको सहकार्यका नयाँ सम्भावनाहरूबारे आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको हो। लामिछानेले नेपालमा भएको हालैको राजनीतिक परिवर्तनलाई ब्यालेट बक्स क्रान्तिको संज्ञा दिँदै नयाँ नेतृत्वले विगत को कुनै पनि ऐतिहासिक बोझ नबोकेको स्पष्ट पार्नु भएको छ। लेखमा लामिछानेले केवल सिमाना जोडेर मात्र नपुग्ने भन्दै दुई देशको अर्थतन्त्रलाई नै एकीकृत रूपमा जोड्नुपर्ने प्रस्ताव गर्नुभएको छ। उहाँले रक्सौल काठमाडौँ रेलमार्गको निर्माण, काठमाडौँ बेंगलुरू डिजिटल करिडोरको परिकल्पना, पोखरा तथा लुम्बिनीबाट भारतका विभिन्न शहरहरूमा सीधा हवाई उडान हुनुपर्ने समेत उल्लेख गर्नुभएको छ। साथै नेपालको जल विद्युतलाई भारतको औद्योगिक विकासको इन्जिन बनाउन सकिने र सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापनाका लागि सहकार्य गर्न सकिने उहाँको धारणा छ। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बलले आपत्ति जनाएको छ। सीमा विवादित क्षेत्र रहेको भन्दै भारतीय पक्षले थप भौतिक संरचना निर्माण नगर्न मौखिक आग्रह गरेको जनाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार संयुक्त सीमा गस्तीका क्रममा भारतीय पक्षले उक्त विषय उठाएको थियो। त्यसपछि सम्बन्धित निकाय मार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको छ। हाल सुस्ता गाउँपालिका 5 मा करिब 1 किलोमिटर तटबन्ध निर्माणको काम भइरहेको छ, जसको अधिकांश काम सम्पन्न भइसकेको छ। तर त्यससँगै जोडिएको 132 मिटर क्षेत्रमा पनि माथिल्लो तहको सहमति प्राप्त गरेपछि मात्र निर्माण अघि बढ़ाउन भारतीय पक्षले आग्रह गरेको छ। नारायणी नदीको बाढ़ी र कटानका कारण स्थानीय बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्दै आएकाले तटबन्ध निर्माणलाई स्थानीयवासीले अत्यन्त आवश्यक पूर्वाधारका रूपमा लिएका छन्। स्थानीयहरूले निर्माण स्थल नेपाली भूमिभित्रै रहेको दावी गर्दै रोकावटप्रति असन्तुष्टि जनाएका छन्। तटबन्ध निर्माणका लागि छुट्टा छुट्टै ठेक्का सम्झौता भइसकेको र बजेट समेत विनियोजन भइसकेको जनाइएको छ। स्थानीयवासीले निर्माण कार्य अविलम्ब सुचारू गर्न सरकारबाट आवश्यक पहल हुनुपर्ने माग गरेका छन्। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै खड्काले गत पुस 10 गतेसम्म टुङ्गिसकेका तथा त्यसपछि नवीकरण र नयाँ वितरण भएका क्रियाशील सदस्यतालाई नै कायम गरी उनीहरू महाधिवेशनमा सहभागी हुने कुराको सुनिश्चितता गर्ने गराउने विषयमा आफूहरू दृढ र प्रतिबद्ध रहेको उल्लेख गर्नु भएको छ। कांग्रेसले गत पुससम्म नवीकरण गरेका सदस्यहरूको मोबाइल नम्बर, सामाजिक सञ्जाल आईडी, उमेर, लिंग लगायत थप विवरण माग गर्दै क्रियाशील आदवादी गरिरहेको छ भने सोमबारदेखि नयाँ क्रियाशीलका लागि आवेदन समेत खुल्ला गरिसकेको छ। 15 महाधिवेशन असोजमा तोकिएको छ। गत पुसमा विशेष महाधिवेशन हुँदा तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन कार्यवाहक सभापति खड्का र नेता शेखर कोइराला पक्ष सहभागी भएका थिएनन्। खड्का र कोइरालाले क्रियाशील सदस्यता आदवादी नगर्न यसअघि अपील गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी नारायण हिटी दरबार हत्याकाण्ड भएको आज 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो। राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्र सहित रानी ऐश्वर्या, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति, शान्ति राज्य लक्ष्मी सिंह, शारदा राज्य लक्ष्मी शाह, साज्यादी जयन्ती राज्य लक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर खाइती भएका थिए। उक्त दरबार हत्याकाण्ड 25 वर्षसम्म पनि रहस्यमयको गर्भमै छ। त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशव प्रसाद उपाध्याय र सभामुख तारानाथ राणा भाट रहेको उच्च स्तरीय छानबिन समितिले युवराज दिपेन्द्रलाई दोषी ठहराए पनि त्यसलाई आम जनताले विश्वास पनि गरेका छैनन्। तत्कालीन छानबिन समितिले युवराज दिपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानबिन समितिको तथ्य अनुसार युवराज दिपेन्द्रले नै राजा वीरेन्द्रको वंशनाश गरेको मानिन्छ। तर उक्त प्रतिवेदनको दावीलाई धेरैले विश्वास नगरेको पाइन्छ। सत्तामा पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने बाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन। वर्षा प्रहरीले वीरगंजका मेयर राजेशमान सिंहलाई अदालतमा हाजिर गराएको छ। लिखित सम्बन्धी कसुर पक्राउ परेका मेयर सिंहलाई प्रहरीले बिहानै अदालतमा हाजिर गराएको छ। केही बेर अगाडि मेयरलाई अदालतमा हाजिर गराइएको जिल्ला अदालत वर्षाका श्रेष्ठतार प्रभाकर मल्लिकले जनाउनु भएको छ। उहाँका अनुसार कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको छ। अब कानूनी प्रक्रिया शुरू हुनेछ। त्यसपछि अदालतको आदेश अनुसार बाँकी कानूनी प्रक्रिया अगाडि बढ़ाइने उहाँको भनाई छ। मंगलबार बिहान वर्षा प्रहरीले जिल्लाको ठोरीबाट पक्राउ गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरी बमोजिम मेयर सिंह विरूद्ध गएको 12 गते पक्राउ पुजी जारी गरिएको थियो। सोही आधारमा पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले जनाउनुभयो। अरूको छोरीलाई आफ्नो छोरी बनाई नक्कली कागजातको आधारमा नागरिकता जारी गराएको आरोप रहेको छ। मेयर सिंह विरूद्ध लिखित सम्बन्धी कसुरमा परेको मुद्दा पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा परेको छ। यो मुद्दामा अब बयान लिने, थुनचेक बहस गर्ने र त्यसपछि अदालतले थुना थरौटी वा साधारण तारिकमा छाड्ने बारे आदेश दिनेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनमा इमान्दारितापूर्वक लाग्न 21 बुँदे निर्देशन दिनुभएको छ। आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालयप्रतिको आस्था कायम राख्न समर्पण भाव, जिम्मेवारी बोध, लगनशीलता र इमान्दारीका साथ कार्य गर्न उहाँले निर्देशन दिनुभएको हो। प्रधान न्यायाधीश शर्माले राज्यका सबै निकायले सुशासन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोग मार्फत सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज तथा प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ। निर्देशनमा रणनीतिक योजना र कार्ययोजनालाई सुधारको आधारमा बनाउने, बकेउता मुद्दा न्यूनीकरण गर्ने, मुद्दा प्रभाव व्यवस्थापन प्रभावकारी बनाउने, पेशी तथा इजलास व्यवस्थापन सुधार गर्ने, अनियमितताप्रति शून्य सहनशीलता बनाउने तथा सुशासन सम्बन्धी प्रतिवेदन प्रणालीलाई सुदृढ बनाउनु पर्ने भनिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। लेबनानले इजरायल र सशस्त्र समूह हिजबुलाबीच आंशिक युद्ध विरामको घोषणा गरेको छ। त्यो घोषणालाई सीमित रूपमा तनाव न्यूनीकरणको प्रयासका रूपमा हेरिएको छ। वाशिङटन स्थित लेबनानी दूतावासका अनुसार यो सम्झौताले मुलुकमा जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य भने गर्ने छैन। सम्झौता अनुसार इजरायलले राजधानी बेरुत र हिजबुल्लाको नियन्त्रणमा रहेका त्यसका वरपरका उपनगरहरूमा आक्रमण रोक्नेछ भने अर्कोतर्फ इरान समर्थित समूह हिजबुल्लाले पनि इजरायलमाथिका आक्रमणहरू स्थगित गर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा पहिले यस सम्झौताको घोषणा गरेका थिए। ट्रम्पका अनुसार हिजबुल्लाले मध्यस्थकर्ताहरू मार्फत इजरायलमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको छ। लेबनानले बुधबार वाशिङटनमा इजरायलसँग हुने वार्तामा यस आंशिक युद्ध विरामको दायरालाई थप विस्तार गर्ने प्रयास गर्ने जनाएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबाट शुरू भएको यो 3 महिना लामो युद्ध अन्त्यका लागि यस वार्ताले बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ। शान्तिवार्ताको प्रारम्भिक रूपरेखामा सहमति जुट्न नसक्दा विगत केही हप्तादेखि यो प्रक्रिया अन्यलमा परेको थियो। त्यस्तै रूसले मंगलबार रातभर युक्रेनका विभिन्न शहरहरूमा व्यापक क्षेप्यास्त्र ड्रोन आक्रमण गर्दा कम्तीमा 9 जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन्। युक्रेनका अधिकारीहरूका अनुसार मध्य युक्रेनको डिनप्रो शहरमा 5 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। राजधानी किबमा 4 जनाको ज्यान गएको छ र कम्तीमा 51 जना घाइते भएका छन्। घाइते मध्ये 35 जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ। किबका मेयर भिताली क्लिस्चोकले शहरका 2 अग्ला आवासीय भवनमा आक्रमण भएको जानकारी दिएका छन्। भग्नावशेष मुनि केही व्यक्ति फसेको आशंका गरिएको छ। यही शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित भएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपा कबड हलमा हुने भनिएको प्रतियोगिता अहिलेका लागि स्थगित गर्नु परेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ। आयोजकका अनुसार दोस्रो संस्करणका लागि 512 नेपाली खेलाड़ी र 15 देशका 100 बढ़ी विदेशी खेलाड़ीले यसअघि नै नाम दर्ता गरिसकेका छन्। एनकेएलको पहिलो संस्करणमा प्रमुख 6 शहरका टोली विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटोल र धनगढ़ीले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा काठमाडौँलाई हराउँदै जनकपुर च्याम्पियन बनेको थियो। त्यस्तै लंका प्रिमियर लीग एलपीएलमा नेपालका 3 क्रिकेट खेलाड़ीहरू अनुबन्धित भएका छन्। एलपीएलमा क्रिकेटरहरू सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र कुशल फुर्तेल अनुबन्धित भएका हुन्। सोमबार सन्दीप र दिपेन्द्रलाई जाफना किङ्सले अनुबन्ध गरेको एलपीएलले जनाएको छ। कुशल भने कोलम्बो क्याम्पमा खेल्ने भएका छन्। सन्दीपले 20,000 अमेरिकी डलर पाउँदा दिपेन्द्र र कुशलले भने समान 15,000 डलर पाउनेछन्। एलपीएलमा 5 टिम रहेका छन्। प्रत्येक टोलीमा 18 सदस्य राख्नुपर्नेछ। त्यसमा स्थानीय 2 खेलाड़ी थप्ने प्रावधान छ। प्लेइङ 11मा 4 विदेशी खेलाड़ी राख्न सकिनेछ। एलपीएल 17 जुलाईबाट 8 अगस्तसम्म सञ्चालन हुनेछ। उद्घाटन खेलमा सन्दीप र दिपेन्द्रको टोली जाफनाले ग्यालेसँग भिड्नेछ। जाफना साबिक विजेता र ग्याले उपविजेता हो। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मन्त्री परिषद बैठक बस्दै प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको जवाफ नदिएसम्म संसद बैठक अवरोध गर्ने विपक्षीको अडान। सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध। राष्ट्रको सभापति लामिछाने र भाजपा अध्यक्ष नवीन बीच आज भेटवार्ता हुँदै सीमा विवाददेखि आईपीएलसम्मका सहकार्यका 8 एजेण्डा प्रस्तुत। 25 वर्षसम्म पनि दरबार हत्याकाण्डको रहस्य अझै रहस्यमय नै। वीरगंजका मेयर राजेश मानसिंह पक्राउ, नक्कली कागजातको आधारमा नागरिकता जारी गराएको आरोप। न्याय सम्पादनमा इमान्दारितापूर्वक लाग्न प्रधान न्यायाधीश शर्माद्वारा न्यायाधीशहरूलाई 21 बुँदे निर्देशन। इजरायल र हिजबुल्लाबीच आंशिक युद्ध विरामको घोषणा। दक्षिणी लेबनानमा भिडन्त जारी। युक्रेन भर रुसको भीषण आक्रमणमा कम्तीमा 9 जनाको मृत्यु, दर्जनौ घाइते। र शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित। एलपीएलमा नेपालका सन्दीप, दिपेन्द्र र कुशल अनुबन्धित। 17 जुलाईबाट 8 अगस्तसम्म एलपीएल सञ्चालन हुने। हस्त काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: दमोली एफएम 94.2 समुदाय को आवाज
1: भावना म्यूजिक सोल्यूशन प्रस्तुत गर्दछ।

0: EFM 94.2 समुदायको आवाज
1: मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
1: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
3: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्युमिनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565635319 9856273319
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो
5: हाम्रा विशेषताहरू
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन
5: उचित छात्रवृत्तिको व्यवस्था
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था
5: स्वस्थ चमेना गृहको व्यवस्था
6: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स मेजर इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी म्याथ ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू
5: सम्पर्क नम्बर 0965564595 मोबाइल नम्बर 9846062803 दमौली कलेज ब्यास नगरपालिका वडा नम्बर 4 जलदेवी टोल

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्
2: 9827848448, 9846554495 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856607 र 9856608।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
2: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350।
5: सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
4: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोपाइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 9828280, 9815104549।
4: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड, अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 9841120740।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउन त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
4: 98 460 40 344।

0: 94.2 समुदाय को आवाज।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9840611818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
7: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
6: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
7: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
6: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805141437।
7: ब्यास 3 प्रशासन चोक, दमौली।
8: दमौली FM 94.2 समुदायको

0: 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98560 43 234।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98560 63 363, 98560 69 17 र 98560 68 67।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
7: दमौली FM 94.2 समुदायको आवाज।
8: मर्डर रिपोर्ट करना है सर।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
4: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
6: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609091, 9774074034।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथ ही काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083 80384, 98 46 37 39।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567719।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
5: जान न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97, 97074, 042, 34,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
5: दमौलिया FM 94.2 समुदायको

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सरकारले गर्यो भूमि समस्या समाधान समिति गठन। कार्य आयोग प्रतिवेदनमा सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको म्याद 45 दिन थपियो। सुधन गुरूङमाथि छानबिन गर्न थप 5 दिनको समय। प्रधानमन्त्री शाह पुनः संसदमा जवाब दिन तयार। प्रधानमन्त्रीले यसअघि संसदमा भनेको विषय नै सत्य भएको प्रवक्ता पोखरेलको दावी। विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित। प्रतिनिधि सभामा प्रतिपक्षीद्वारा विरोधको तयारी। सुदूरपश्चिमका मुख्यमन्त्री शाह विरूद्ध कंग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता। संसदको लोगो अंकित झण्डासहित सगरमाथा आरोहण गर्ने सांसद शेर्पा सम्मानित। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण शुरू। युक्रेनका विभिन्न शहरमा रूसद्वारा भीषण हमला। कैयौं मानिस हताहत। देशभित्रै घेरिँदै इजरायली प्रधानमन्त्री नेतन्याहु ट्रम्प सामु झुकेको आरोप। सहयोग रोक्न अमेरिकामा पनि दबाव। र बागमती टी20 कपमा भक्तपुरसँग 7 विकेटले नुवाकोट पराजित। फिफा विश्वकप 2026 का लागि पारागुए टोलीको घोषणा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा आर्यन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारले बनायो वास्तोलाको नेतृत्वमा भूमि समस्या समाधान समिति सम्बन्धी खबरबाट। सरकारले भूमि समस्या समाधान समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकबाट कास्कीका बलभद्र वास्तोलाको अध्यक्षतामा चार सदस्यीय समिति गठन भएको हो। भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र वास्तोला, सदस्यमा अमीर प्रसाद नेउपाने, पद्मनिधि सथ्यु र डाक्टर रोना श्रेष्ठ रहनु भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार सरकारले ओजन तहलाई हानि पुर्याउने मेट्रेयल प्रोटोकल सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पनि स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रसंघीय वातावरण सम्बन्धी निकाय यूएनईपी अन्तर्गत मेट्रेयल प्रोटोकल सम्बन्धी सम्झौता अनुमोदन गरेको हो। यस्तै सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढ़ुवा गरिएको छ। सरकारले जेएनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आएको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्यविधि थप गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उक्त अध्ययन समितिको कार्य अवधि 45 दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको समय जगत्तमा समिति गठन भएको छ। यता सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालिन शाह सदनमा जवाब दिन तयार रहनुभएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनु भएको छ। नेपाल भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसदमा भनेको विषय नै सत्य भएको बताउँदै उहाँले आवश्यक परे फेरि उत्तर दिने बताउनु भएको हो। तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद सुदन गुरूङमाथि छानबिन गर्न थप 5 दिनको समय थपिएको छ। आज मंगलबारदेखि लागू हुने गरी 5 दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतम प्रसाद भण्डारीले बताउनुभयो। मन्त्री परिषदको 28 वैशाखको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी गुरूङमाथि छानबिन गर्न समिति गठन गरेको थियो। समितिलाई दिएको 15 दिनको समय दिएको थियो। उक्त समय हिजो सोमबारबाट सकिएको छ। आजबाट थप 5 दिनको समय लागू भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: नेपाल ब्याङ्क

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी आज प्रतिनिधि सभाको बैठक भर्खरै मात्र शुरू भएको प्रतिनिधि सभाको बैठक दुई घण्टा ढिला शुरू भएको छ। मंगलबारको प्रतिनिधि सभा बैठक आज एक बजेका लागि बोलाइएको थियो र अहिले तीन बजेपछि बल्ल बैठक शुरू भएको छ र बैठकको सुरुमै प्रतिपक्षीले अवरोध गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अभिव्यक्तिले सिर्जना भएको सदन अवरोधको निकास निस्किएको छैन। प्रधानमन्त्रीले आइतबारको प्रतिनिधि सभा बैठकमा सीमा विवादबारे जवाब दिँदा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्नुभएको थियो। यता राष्ट्रिय सभा बैठक स्थगित भएको छ। विपक्षी दलले अवरोध गरेपछि आज बैठक स्थगित भएको अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। उहाँका अनुसार बैठक भोलि दिउँसो सभा 12 बजेसम्मका लागि स्थगित भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह विरूद्ध कंग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेशसभामा कंग्रेस संसदीय दलमा सभापति गगन थापा समर्थन सांसदहरूले दल नेता रहेका मुख्यमन्त्री कमलबहादुर शाह विरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। शाह कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट हुनुहुन्छ। 18 जना सांसद रहेको संसदीय दलका 9 जनाले प्रस्तावमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा सचेतक गीता चौधरी, सांसदहरू मानबहादुर रावल, दिवान सिंह विष्ट, पदमबहादुर साई, डम्बरी हरा, तुलसी देवकोटा, बेलबहादुर राणा मगर, ललिता सुनार र जुना कुमारी दानी रहेका छन्। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउँदै उहाँको राजीनामा माग गरेको छ। हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौँको शान्ति वाटिकामा खबरदारी सभाको आयोजना गरी प्रधानमन्त्री शाहको राजीनामा माग गरेको हो। खबरदारी सभालाई सम्बोधन गर्दै नेता सन्तोष राईले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएर सम्पूर्ण नेपाली नागरिकको भावनामा गम्भीर चोट पुर्याएको आरोप लगाउनु भएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ एकबाट शुरू गरिएको छ। नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएको क्षेत्रमा 400 ट्रान्जिट बनाएर आहारा प्रजातिको सर्वेक्षण गरिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। बाघको आहार प्रजातिमा जरायो, चितल, लगुना र रतुवा, गौरी गाई, बदेल, निलगाई र बाँदर पर्छन्। शुक्लाफाटा, बाके र बर्दियामा चौका र बारसिंगे समेत बाघको आहारामा प्रजातिको रूपमा रहेका छन्। सभामुख डोलप्रसाद अर्यालले संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद मिङबा ग्याम्बु शेर्पालाई सम्मान गर्नुभएको छ। आज सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले उहाँलाई सम्मान गर्नुभएको हो। हिमाल आरोहणको क्षेत्रमा नयाँ नयाँ कीर्तिमान कायम गर्दै आउनुभएका सांसद शेर्पाले सभामुख अर्यालकै अनुमतिमा संसदको झण्डासहित उक्त आरोहण गत 13 जेठ बिहान 5:40 जाँदा गर्नुभएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। रूसले युक्रेनका विभिन्न शहरमा गरेको भीषण आक्रमणमा परि कैयौं मानिस हताहत भएको अधिकारीले बताएका छन्। यो आक्रमणलाई मस्कोले केही महिना यता गरेको एउटा ठूलो सैन्य कार्यवाही मानिएको छ। अहिलेसम्म दन्नी प्रोमामा 9 जना र राजधानी किएवमा 4 जना गरी 13 जनाको मृत्यु भएको पुष्टि भएको छ। रूसले सोमबार राति गरेको हवाई हमलाका कारण दर्जनौं मानिस घाइते भएका छन्। यता युद्धबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु देशभित्रै पनि घेरिँदै गएका छन्। इजरायलका धेरै नेताहरूले प्रधानमन्त्री नेतान्याहुको लेबनानमाथि आक्रमण रोक्ने निर्णयको आलोचना गरेर घेरेका हुन्। अब खेलकुद। बागमती कप T20 अन्तर्गत चौथो खेलमा भक्तपुरले नुवाकोटलाई 7 विकेटले पराजित गर्दै उत्कृष्ट जित दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको नुवाकोटले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 163 रन बनाएको थियो। नुवाकोटका लागि राजेश रिमालले 44 बलमा 71 रनको उत्कृष्ट पारी खेले। योगेश बडर भट्ट छेत्रीले 24 रन तथा रोशन विकेले 17 रनको योगदान दिएका थिए। भक्तपुरका बलरहरूमा शिवम तिवारी र अविनाश बस्यालले समान 2-2 विकेट लिए भने सक्रियता प्रताप कार्की र क्रिश कार्कीले एक एक विकेट हात पारेका थिए। उता आगामी जून 11 देखि जुलाई 19 तारीकसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप 2026का लागि पारागुवे टोलीको घोषणा भएको छ। पारागुवेले सोमबार राति 26 सदस्यीय विश्वकप टोलीको घोषणा गरेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरकारले गर्यो भूमि समस्या समाधान समिति गठन। कार्की आयोग प्रतिवेदनमा सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको म्याद 45 दिन थपियो। शोधन गुरूङमाथि छानबिन गर्न थप 5 दिनको समय। प्रधानमन्त्री शाह पुनः सदनमा जवाब दिन तयार। प्रधानमन्त्रीले यसअघि सदनमा भनेको विषय नै सत्य भएको प्रवक्ता पोखरेलको दावी। विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित। प्रतिनिधि सभामा प्रतिपक्षीद्वारा विरोध। सुदूरपश्चिमका मुख्यमन्त्री शाह विरूद्ध कंग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता। संसदको लोगो अंकित झण्डासहित सगरमाथा आरोहण गर्ने सांसद शेर्पा सम्मानित। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण शुरू। युक्रेनका विभिन्न शहरमा रूसद्वारा भीषण हमला। कैयौं मानिस हताहत। देशभित्रै घेरिँदै इजरायली प्रधानमन्त्री नेतान्याहु। ट्रम्प सामु झुकेको आरोप। सहयोग रोक्न अमेरिकामा पनि दबाव। र बागमती T20 कपमा भक्तपुरसँग 7 विकेटले नुवाकोट पराजित। फिफा विश्वकप 2026का लागि पारावे टोलीको घोषणा। ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: विषादी विसुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौ नगराउ प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य जीव जन्तु वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
1: हाम्रो खानाको करिब दुई तिहाई हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
0: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
2: मान्य सदस्य युवराज दुलाल, छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्।
3: सम्माननीय सभामुख महोदय, प्रधानमन्त्री यो देशको प्रधानमन्त्री हो, मेरो पनि प्रधानमन्त्री हो र आम नेपाली नागरिकको प्रधानमन्त्री हो। उहाँ एउटा कुनै पार्टीको प्रधानमन्त्री हुँदैन। हाम्रा फरक विचारका बावजुद पनि उहाँको राष्ट्रको प्रमुख अभिभावक हुनुको नाताले प्रधानमन्त्रीज्यूले संसदमा बोल्नुभएको सीमा सम्बन्धी विवाद धेरै नै ठुलो राष्ट्रको चिन्ताको विषय हो। यो हाम्रो कुनै व्यक्ति विशेषको र दल विशेषको चिन्ताको विषय होइन, यो सिङ्गो राष्ट्रको चिन्ताको विषय हो र यो राष्ट्रिय चिन्ताको विषयको समस्याको समाधान यो संसदबाट निस्कनै पर्छ। प्रधानमन्त्रीज्यूले राष्ट्रको अभिभावक हुनुको नाताले उहाँले समस्याको समाधान दिनै पर्छ र यो देशको अहिलेको सरकारको जिम्मा लिएको हुनाले राष्ट्रिय स्वतन्त्र पार्टी जो रुलिङ पार्टीको रूपमा रहेको छ ऊ पार्टीको पनि प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले बोल्नुभएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो यो सम्मानित सदनबाट आम नेपाली नागरिकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ र हामीले हिजो राखे जस्तै यो नेपालको रेकर्डबाट हाम्रो रेकर्डबाट प्रधानमन्त्रीज्यूको उक्त भनाई हटाउनुपर्छ। प्रधानमन्त्रीज्यूले संसदमा आएर सत्य तथ्यसहित संसद मार्फत देशवासीको नाममा पुनः सम्बोधन गर्नुपर्छ र यो इस्युलाई एउटा राष्ट्रिय महत्त्वको इस्यु बनाएर समाधान गरेर जानुपर्छ। हामी यो सदन सहज ढङ्गले सञ्चालन होस्, बजेट छलफल भएर पारित हो, कानुन निर्माणको कुरा जुन नेपाली जनता जिम्मा दिएर पठाउनु भएको छ निर्वाध रूपमा चलोस् भन्ने कुरामा कहीँ कन्फ्युजनमा छैनौँ। हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन। त्यसकारणले साउन एक गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नुभएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल बहस बैठक र सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रुलिङ होस् र यसको समस्याको समाधान होस् भन्ने धारणा हाम्रो दलको रहेको कुरा राख्दै म आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद।
2: मान्य सदस्य गणेश सिंह ठगुन्नालाई समय दिन्छु, छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्।
4: सम्माननीय सभामुख महोदय, यही जेठ 17 गते सम्मान्य प्रधानमन्त्रीज्यूले यही रोस्टमबाट मान्य सदस्यज्यूहरूले उठाएको प्रश्नको उत्तर दिने सन्दर्भमा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने यहाँ अभिव्यक्ति दिनुभयो। यद्यपि त्यसको पछि विभिन्न किसिमका व्याख्या विश्लेषण भइरहेका छन् तर पनि यो संसदको रेकर्डमा सुरक्षित छ। देशको सर्वोच्च कार्यकारी प्रमुखले त्यो पनि यो सार्वम संसदमा बोलेको कुरा यहाँ सबैलाई थाहा भएको विषय हो। यो गम्भीर आपत्तिजनक विषय छ, देशहित विपरीत छ र हाम्रो सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच आउने अभिव्यक्ति छ। यदि यो भूलवश अन्जानमा अथवा कुनै टङ स्लिप भएर भएको हो भने यसलाई धेरै लामो लग्नु हुँदैन, यसले देशलाई ठुलो क्षति पुर्याइरहेको छ। हाम्रो देशभित्र एउटा ठुलो एउटा यसमा आशंका उत्पन्न भइरहेको छ। उहाँले यो सदनमा आएर त्यो भूलवश त्यो शब्द आएको छ त्यो होइन, हाम्रो देशको अडान यो हो भनेर हामीले साझा अडानका साथ अगाडि जान सकिन्छ। यसमा धेरै ठुलो हामीले यो इस्युलाई अगाडि बढाउनु उपयुक्त छैन। यहाँ जनताको अगाडि त्यो गल्तीवश भएको कुरालाई उहाँले स्वीकार गर्दै क्षमा याचना गर्दै अगाडि बढ्नुपर्छ। यदि नियतवश यस्तो कुरा गरेको हो भने यो गम्भीर आपत्तिजनक विषय हो। यो गम्भीर आपत्तिजनक विषय नियतवश भएको भए उहाँले राजीनामा गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। सम्मान्य सभामुख महोदय, मैले पहिले पनि भनेको थिए नीति कार्यक्रमको बेलामा, यो सीमा विवाद र अतिक्रमण छुट्टै विषय हुन्। अतिक्रमणको लागि शक्ति प्रयोग हुन्छ। आज कालापानी लिपुरेक र लिम्पियाधुरामा 398 वर्ग किलोमिटर भूमिमा भारतीय सेनाको ब्रिगेड छ, आइटिबिपीका दर्जनौ बटालियन छन्, एसएसबीका दर्जनौ पोस्ट छन्, तब त्यहाँ सीमा अतिक्रमण भएको छ र मिचिएको छ। नेपालले कुन सीमा कसरी मिचिएको छ? एउटा नदीले कहीँ धार बदल्ने बित्तिकै, एउटा किसानका गरा खेतमा यताउता हुने बित्तिकै त्यसले त्यसलाई देशले सीमा मिचेको छ भन्ने कुरा देशको कार्यकारी प्रमुखले भन्न मिल्छ? सदनमा त्यो कुरा गर्न मिल्छ? त्यसलाई हामीले चाहन्चुने कुरा र सामान्य कुरा लिएर हामी बजेट छलफल अनुकुरामा जानु कुरा कति उपयुक्त हुन्छ? यसर्थ यो गम्भीर एउटा राष्ट्रियताको लागि, हाम्रो देशको भौगोलिक अखण्डताको लागि र हामीले उठाएको कालापानी लिपुरेक र लिम्पियाधुरामा जुन किसिमको दाबी प्रमाण र जुन किसिमको तथ्यले हामी अगाडि बढिरहेका थियौँ र हामीले नक्सामा सामेल गरेका थियौँ त्यसलाई कमजोर पार्छ, त्यसमा नेपालको दाबीलाई कमजोर पारिरहेको छ र आज भारतका विभिन्न परराष्ट्र विज्ञहरू र भारत सरकारले त्यसै वक्तव्यमा टेकेर नेपालमाथि थप प्रहार गर्ने नियु खोजिरहेको छ। यसकारण यो गम्भीर विषयवस्तु भएको हुनाले यस कुराको छिनापन भएर मात्रै सदन अगाडि बढोस् भन्ने कुरा राख्न चाहन्छु। धन्यवाद।
2: मान्य सदस्यहरूले राख्नु भएको विषयमा मेरो ध्यान आकर्षण भएको छ। सरकारले पक्कै पनि यहाँले राख्नुभएको विषय गम्भीर रूपमा लिएको छ, सरकारको प्रतिनिधिहरू हुनुहुन्छ, सुनि नै रहनु भएको छ। त्यस कारणले हामी यो विषयलाई, यसको समाधानको विषय त सरकारले आफ्नो तर्फबाट जवाफ दिने र मान्य सदस्यले उठाएको विषयको विषयमा सरकारसँग मैले सभामुखको हैसियतले गर्ने संवाद, विपक्षी दलका नेताहरूसँग गर्ने संवाद, पक्कै पनि हामीले यो विषय उठेदेखि गरिरहेका पनि छौँ र त्यो निरन्तर गरेर यसको निष्कर्षमा त पुगि नै हालिन्छ। त्यस कारणले मैले यो विषय गम्भीर होइन, त्योभन्दा गम्भीर विषय बजेट हो भनेर सभामुखले भनिरहेको होइन। हामीले हाम्रो कार्यसूचीमा राखेका विषयहरूलाई अगाडि बढाएर लिएर जाउँ। यो विषय यहाँले राख्नुभएको विषय मेरो ध्यान आकर्षण भएको छ, सरकारको ध्यान आकर्षण भएको मैले बुझेको छु। त्यस कारणले हामी आज हाम्रो आफ्नो कार्यसूची अगाडि बढाउँ, सदन पनि सञ्चालन गर्दै जाउँ, सभा सञ्चालन गर्दै जाउँ र यहाँले राखेको कुरालाई पनि हामी संवाद गर्दै जाउँ। यसरी जाँदाखेरि यहाँहरूले राखेको जुन जिज्ञासा छ, जुन विषय छ, त्यसमा पनि सम्बोधन हुन्छ भन्ने मेरो बुझाइ हो, मेरो अपेक्षा हो भने हामीले सदन सञ्चालन गर्दै जाँदाखेरि जनताका अन्य मुद्दाहरू, बजेटको विषय, अन्य विषयहरू पनि हामी सँगसँगै लिएर जान सक्छौँ। त्यस कारणले मान्य सदस्यहरूलाई सभा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गर्दै म आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरूलाई मैले बोल्न समय दिएँ, माइक पनि दिएँ, बोली पनि सक्नु भएको छ। त्यस कारणले मान्य सदस्यहरू यहाँको कुरा राखिसक्नु भएको छ सबै दलले। त्यस कारणले विपक्षी बेन्चका सबै मान्य सदस्यहरू बसेर सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्।

माननीय सदस्यहरू, आज शून्य र विशेष समयको कार्यक्रम नरहेको बेहोरा जानकारी गराउँछु। माननीय सदस्यहरू, प्रतिनिधि सभामा विपक्षी दलका नेता माननीय भीष्मराज आङदेम्बेले बोल्नका लागि समय माग गर्नुभएको छ। म उहाँलाई बोल्न समय दिन्छु।

मान्य सदस्य भीष्मराज आङदेम्बेलाई समय दिएकोमा उहाँले बोल्न नचाहनु भएको हुनाले म अर्को विषयमा प्रवेश गर्छु। मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ, सोको बेहोरा म पढेर सुनाउँछु। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण भएको देहाएका विधेयकको सकले एक प्रति यसै पत्रसाथ संलग्न गरी पठाएको बेहोरा अनुरोध छ। विधेयकको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 प्रमाणीकरण भएको मिति 2083-2/17 2 मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रमाणीकरण भएको मिति 2083-2/17 मिति 2083-2/17 महादेव पन्थ सचिव

माननीय सदस्यहरू, माननीय सदस्यहरू, आजको कार्यसूचीमा रहेका बुँदा नम्बर 2 र 3 का कार्यक्रम कार्यसूचीबाट हटाएको बेहोरा जानकारी गराउँछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।

0: झरना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 363, 98563 69 17 र 98563 68 67।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 98083 80384, 98046 37 39 1।

0: बहिनी कहाँ लाको
1: गर्जन
0: भएको
1: हजुर हो नि
0: समय खराब छ रात पनि लागिसक्यो उजेल नुहाउँदै हिँड्नु हुँदैन बरु रतन नाच्न है
1: ए हुन्छ हुन्छ ल जाउँ जाउँ जाउँ

0: कमोलिया FM 94.2 समुदाय को आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू, होटल म्यानेजमेन्ट।

0: computer science, major English, Nepali, health and physical education, sociology, math, travel and tourism, ra mass communication lagayat ka bishay haru.
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली तनहुँ।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058-00-700,
5: 98460-40-344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9556043234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास
9: तपाईँको स्टुडियोबाट बोलिरहेका छौँ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापेस.com, नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz र रेडियो निर्सिमा 107.1 MHz अर्घखाँचीबाट कोपिलाचारी, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो मोती 88.4 MHz छापसंगजाबाट कृष्ण बस्याल, सामुदायिक रेडियो मुक्ति 95.5 MHz बुटवलबाट सरु मरासिनीले साथ दिइरहनु भएको छ। यसै क्रममा सामुदायिक रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडिया भरले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मीना गुरूङ, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 MHz कोअलपुर बाकेबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोक कोशीपारीबाट नकुल घरतीले साथ दिइरहनु भएको छ। रेडियो मौराखारा 106.5 मेगाहर्ज श्रीकम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो आफ्नो एफएम 90.4 मेगाहर्ज रुकुम पश्चिमबाट हामीलाई मनिषा दागीले साथ दिइरहनु भएको छ। रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गाबाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक संयोजनका मित्र हामीलाई साथ मिलिराखेको छ। विनु माया राईले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लाली गुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङको साथ मिलिराखेको छ। रेडियो खबर बालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेता कासले साथ दिइरहनु भएको छ। रेडियो मेनश्याम 103.4 मेगाहर्ज तेराथुमबाट यति बेला शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। हामीलाई यति बेला विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। यो क्रममा तपाईँलाई जानकारी गराए। यसै क्रममा हामीलाई यति बेला रेडियो झन्कार 97.5 मेगाहर्जबाट आज कार्यक्रम प्रसारण भएको छैन। आज अनुजीले केही दिनसम्म कार्यक्रम प्रसारण हुन नसक्ने र प्रसारण हुने दिन हामी तपाईँलाई जानकारी गराउँछौ भनेर हामीलाई जानकारी दिनुभएको छ। बेलुका एफएम 103.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मनसरोवर 92.1 मेगाहर्ज बाट हुम्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट हामीलाई धन बहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भरोसा 104.9 मेगाहर्ज उदय दाङघोराईबाट नवीना सुनारले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 मेगाहर्ज जलहारी कञ्चनपुरबाट हामीलाई साथ मिलिराखेको छ। आरजे राज छेत्रीको भने रेडियो सौगात 103.6 मेगाहर्ज बैठरीबाट अजय विक परिवर्तनले साथ दिइरहनु भएको छ। रेडियो मुर्की चुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढाले साथ दिइरहनु भएको छ। रेडियो रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौं र कार्यक्रम लोकसारथीको आज हामी मंगलबारी बसाईमा छौं। मंगलबारी बसाईमा रहेर के गर्छौ कसो गर्छौ तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई भनेको प्रश्न उत्तरको बसाई हो र प्रश्न उत्तरको बसाईका लागि तपाईँले हामीलाई फोन गर्नुहोला। 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। 98 68 39 40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँका लागि खुला गरेका छौं। आउनुहोस् त्यो त भयो कार्यक्रमको बारेमा जानकारी। आज हामी प्रश्न उत्तरको रमाइलो खेल खेल्नेछौ। 1 देखि 8 नम्बरसम्मका प्रश्नहरू छन्। ती प्रश्नहरूको जवाब तपाईँले हामीलाई दिनुपर्ने हुन्छ। 98 68 39 40 को नम्बरमा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँकोमा आजमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

यो गीतपछि तपाईहरुलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। राजा एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू छन् र ती प्रश्नहरूको जवाब तपाईँको लागि हामी खोज्नेछौ। तपाईँहरूबाट एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू छन्। गीत सुनाएर तपाईँहरूलाई हामी प्रश्नको जवाब खोज्नेछौ। यो कुरामा तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, पहिलो साथी, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँसँग कुराकानी गर्न सकेन। अलिक ब्याकग्राउन्ड टोन अलिक कम गर्नुहोला, फटाफट फोन डायल गर्नुहोला। 9868309440 को नम्बर तपाईँको लागि खुल्ला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए। 9868309440 को नम्बर तपाईको लागि खुला गरेका छौं। एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू छन्। ती प्रश्नहरूको जवाब हामी खोज्ने प्रयास गर्नेछौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर। हेलो, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छ तर उहाँको ध्यान टेलिफोनतिर हो कि कता कतातिर हो, होइन? तपाईँ कार्यक्रममा फोन गर्दै हुनुहुन्छ भने तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित हुनुपर्छ। यो कुरामा तपाईँलाई जानकारी गराए र 9868309440 फोन डायल गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको फोन डिस्कनेक्ट भएको छ। 9868309440 अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर। हेलो, यो कुन नम्बरबाट आइरहेछ त्यो नम्बर मलाई पठाउनु होला है। एउटै नम्बर हो भने नम्बर पठाउनु होला, फरक नम्बर हो भने आवाजमा के भएको हेर्नु होला। कतिपय यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? कहाँदेखिको बोल्नुभयो? यो उहाँको आवाजमा डिस्टर्ब आयो, उहाँको कल हामी लिन सक्दैनौ। तपाईँले फोन गर्दै गर्दाखेरि किन लाउड स्पिकर गरेर बोल्नुहुन्छ कि? मैले कुरा मलाई चित्त नबुझेको कुरा, तपाईँले लाउड स्पिकर किन गरिदिनुहुन्छ? हाम्रो आवाज हामीतिर आउँछ, अब हामी तपाईँसँग बोल्ने कि हामीले हामीसँगै बोल्ने, होइन? त्यो कारणले गर्दाखेरि लाउड स्पिकर नगरिदिनुहोस् न। अनि फोन गरिसकेपछि तपाईँको ध्यान रेडियोतिर हुनु भएन कि, टेलिफोनतिर हुनु पर्यो नि, होइन? तपाईँले फोन डायल गरिसकेपछि। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? राजेन्द्र सहयात्री बोल्दै हुनुहुन्छ, पास्तरबाट। के छ हालखबर राजेन्द्रजी? अलि टाठो आवाजमा बोल्नु पर्यो है। के छ हालखबर? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न राखौँ तपाईँलाई मैले? आठ नम्बरको हुन्छ तपाईँको लागि। प्रश्न नम्बर आठ यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर आठ,

0: ला भन्नुहोस् त्यो गीतको गायकको नाम के हो?
1: मैले अलिक कन्फ्युज भयो, पशुपति शर्मा भनेर होइन?
0: पशुपति शर्मा कतिको ढुक्का हुनुहुन्छ? ल हामी चेक गर्छौँ, हेरौँ पशुपति शर्मा मिल्छ कि मिल्दैन। तपाईँले दिनुभएको जवाफ मिलेन है, हुन्छ। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? नमस्ते भन्नुभयो, यो नम्बर पठाउनुहोस् त, यो अलि भएन, यो नम्बर वाचन नगरी भएन। नमस्ते भन्नुहुन्छ अनि फेरि केटीकेटी पाएर फोन काट्नुहुन्छ, आफै फोन काटिएको र साथीहरूले काटेको हामीलाई थाहा हुन्छ है। यो नम्बर पठाउनुहोला, यस्तो यो अलिकति यो रेडियो हो, रेडियोमा फोन गरिसकेपछि अलिकति मर्यादामा बस्नुपर्छ, अलिकति भनौँ न कहाँ फोन गर्दैछु भन्ने कुरा थाहा हुनुपर्छ। यस्तो साथीहरूको नम्बर त वाचन गर्नैपर्छ, अझ भएन भने टेलिकममा सम्पर्क गरेर विवरण समेत खुलाइदिने हो भने बल्ल साथीहरूले अहो यो ठाउँमा यस्तो गर्नु नगर्नु हुँदो रहेछ भन्ने कुरा बल्ल थाहा पाउनुहुन्छ होइन। यो धेरै भइसक्यो, यस्ता कुराहरू यस्ता प्रवृत्तिहरू धेरै भइसक्यो होइन। नेटवर्क नभएर काटिनु र आफै काटिनुमा फरक कुरा हो र नमस्ते भन्दा बटन च्यापेर फोन काट्नुमा अलिकति फरक कुरा हो है। त्यो कारणले गर्दाखेरि प्रियाजी नम्बर पठाउनुहोला, म एकैछिनपछि वाचन गर्नेछु त्यो नम्बर। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? सीता भण्डारी तेह्रथुमबाट। के छ तेह्रथुमतिरको हालखबर सीताजी? रेडियो भन्दा थोरै टाढा गइदिनुहोस्, अलि अलि चर्को आवाजमा बोलिदिनुहोस्, तपाईँको आवाज मधुर आयो, लाउड स्पिकर गर्नु भएको छ भने बन्द गर्नु ल। एयरफोन लगाउनु भएको छ भने निकालिदिनुहोस् है, ल ठिक छ। कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन? ल जब म प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोस् ल।

0: हातैका पाउजाले यो गीतको गायकको नाम के हो?
1: राजु परियार भन्न चाहन्छु।
0: राजु परियार, कतिको ढुक्काउनुहुन्छ?
1: ढुक्का त छैन।
0: ल हामी चेक गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँको नाम हो सीता भण्डारी, तेह्रथुमबाट फोन गर्नु भएको थियो र यति बेला के छ साथी हुनुहुन्छ? हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?
2: म कटारी उदयपुरबाट, प्रतिमा कार्की।
0: प्रतिमा कार्की, के छ प्रतिमाजी खबर तपाईँको? अनि यति बेला के गर्दै हुनुहुन्छ? यति बेला के गर्दै हुनुहुन्छ भनेको यतातिर ध्यान दिनुहोस्, बसी बसाऊ हो। ल प्रश्न सुन्नु भएको छ कि छैन? प्रश्न सुन्नु भएको छ कि छैन? ल जवाब के हो भन्नुहोस् त, जवाब के हो भन्नुहोस् त।
2: प्रश्न सुनेको छु।
0: यो फोन हामी लिन सक्दैनौ, उहाँ हामी कतिचोटि भन्ने के तपाईँहरूलाई, फोनमा फोन गरिसकेपछि रेडियो सुन्ने होइन नि, फोनमा ध्यान दिने हो, टेलिफोनमा ध्यान दिने हो भनेर। तर अह मान्ने भएको तपाईँहरूले। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: नमस्कार हजुर। नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट?
3: शेरबहादुर
0: लिम्बू। के छ शेरबहादुरजी खबर तपाईँको?
3: एकदम ठिक छ हजुर, यतातिर एकदम ठिक छ, गर्मी गर्मी छ, पानी परेको छैन, त्यस्तै छ, अब त सब ठिकै छ।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज प्रश्न सुन्नु भएको छ?
3: प्रश्न उत्तर कार्यक्रम हो, अब कोसिस गरिहेर्छु सर।
0: ल जवाब के हो भन्नुहोस् त।
3: योभन्दा अगाडि म सबै सुनिरहेको थिएँ, तर फोन लगाउँदाखेरि सबैको त सुन्नु पाइनँ, त फेरि फोन तिर व्यस्त भयो।
0: हातैका पाउजाले गीतको गायकको नाम के हो? हातैका पाउजाले गीतको गायकको नाम के हो? हातैका पाउजाले भन्ने गीतको गायकको नाम के हो? हुन्छ, विदाई गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, कसैले पनि मिलाउन सक्नु भने, यति सजिलो यति चर्चित गीत होइन उहाँले। अब म आफैले भनिदिन्छु, शान्तिश्री परियार र कुशल बेलवासीको आवाजलाई अब हामी यहाँबाट स्थान दिन्छौं। हातैका पौजाले यो गीत तपाईँको लागि राख्छौं, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: यो गीतमा चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रममा लोकसारथीमा छौं, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। 9868-6040-40 नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार हजुर भाइ,
0: को बोल्नुभयो, कहाँबाट?
1: म मेन टिमबाट पिताम्बर रोका।
0: पिताम्बर रोका कहाँबाट भन्नुभयो? ल, कार्यक्रममा आउनु भएको छ पिताम्बरजी। कार्यक्रम हामीलाई सुन्दै हुनुहुन्छ? ल, जवाब अनि आज कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ तपाईँले? पाँच नम्बरको प्रश्न तपाईँको लागि यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर पाँच,

0: यो सनि सारा भन्ने गीत हो। अब प्रावीण मित्रले गीतको बोल लाइभ बजाउनु भनौँ न टार्गेट गर्नु भएन छ प्रश्न बनाउने बेलामा। सनि सार भन्ने गीतको गायिकाको नाम के हो? एकदमै सुन्नेको गीत हो, एकदमै चर्चित गीत हो नि सनि सारा भन्ने गीत।
1: हुन त हो कि तर गायकको नामै बिर्स्यो, सो चाहिँ मिल्न राखेको रहेछ जस्तो लाग्यो तर हुने भन्ने चिन गर्नै सकिएन।
0: के छ, के भन्नुहुन्छ गायिकाको नाम के भन्नुहुन्छ?
1: त्यसलाई अब मिले नमिलेन हजारको धर्ती भने जस्तो मिल्न राई नै भन्नु पर्ला अहिले। अब
0: मेलिना राई भन्नुहुन्छ होइन?
1: हजुर
0: साह्रै त छैन र पनि अब है। ल मेलिना राईलाई हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेना, विदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँ, हामीले सनि सारा भन्ने गीत राखेका हौ, एकदमै चर्चित गीत, यो पनि एकदमै उबेलामा 2077-78 एकदमै अत्याधिक चलेको गीत हो यो सनि सारा। यति बेला अर्को साथी, नमस्कार हजुर।
2: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
2: म धनकुटाबाट राज बान्ता बोल्दैछु, भन्नुपर्छ हजुर।
0: राज बान्ता भा, के छ हाल खबर?
2: एकदम ठिक छ हजुर, आराम छु, कुशल छु हजुर, आराम हुनुहुन्छ होला?
0: एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ?
2: हजुर अहिले काममै छु, भन्नुपर्छ हजुर, यसो जस्तो छु,
0: भन्नुपर्छ हजुर। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आजको प्रश्न सुन्नु भएको छ?
2: हजुर हजुर,
0: जवाब के होला?
2: गायक भन्नु पर्ने होइन हजुर,
0: त्यही त गायिकाको नाम के हो?
2: गायिकाको नाम भनेपछि मैले गीतको बोलेको सुन्नु पाइनँ हो, त्यही पनि
0: अब तपाईँहरूले ध्यान दिएर रेडियो नै सुन्नुहुन्न अनि कहाँबाट सुन्नुहुन्छ त? कुन रेडियोबाट कार्यक्रम सुन्नुभयो भन्नुहोस् त?
2: अहिले 105.2 मेगाहर्ट्जबाट हजुर।
0: अनि ध्यान दिएर कार्यक्रम सुन्नु पर्यो नि त, हामीले प्रश्न बजाइराखेका हुन्छौँ, एकचोटि फेरि बजाउँछौ, ध्यान दिएर सुन्नुहोस्।
2: हुन्छ हुन्छ हजुर।

0: ल यही मायाले जलायो शनिसारा अर्थात शनिसार गीतको गायिकाको नाम के हो? शान्तिश्री परियार कतिको ढुक्का हुनुहुन्छ?
1: शान्तिश्री परियार भन्न चाहन्छु।
0: कतिको ढुक्का हुनुहुन्छ भनेको? ल हामी लग गर्छौँ शान्तिश्री परियारमा है त। मिलेना क्यारे उहाँले फोन काटिहाल्नु भयो, मिलेना होइन, यसको सही जवाब तपाईँले भन्नुहोला। सजिलो छ गीत यो, यति बेला यो जुन गायिकाले गाउनु भएको छ त्यो गायिकाले पूर्वेली गीतहरू पनि गाउनु भएको छ, असाध्यै राम्रो गीतहरू गाउनु भएको छ उहाँले। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। हजुर कता हुनुहुन्छ हौ तपाईँ? फोन गरेर कुन दुनियाँमा हराउनुहुन्छ हौ साथीहरू? यस्तो त नगरौँ न हौ, उता पछाडि पछाडि बोल्नुहुन्छ, यता बोलिदिनु न। कुन दुनियाँमा हराउनुको लागि फोन गर्नुहुन्छ हौ तपाईँहरू? 9867340 40 फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ, हुनुहुन्छ साथी, नमस्कार हजुर।
2: नमस्कार दादा।
0: को बोल्नुभयो, कहाँबाट?
2: म गोर्खा हजुरकोटबाट मुना घिमरे कान्छी।
0: मुना घिमरे कान्छी, मुनाजी के छ हालखबर?
2: ठिकै छ।
0: के गर्दै हुनुहुन्छ यति बेला?
2: कार्यक्रम सुन्दैछु।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
2: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज प्रश्न सुन्नु भएको छ?
2: सुनेको छु। शनिसार बोलको गायिकाको नाम भन्न पर्ने होइन र?
0: हो, ला भन्नुहोस्।
2: म चाहिँ पूर्णकला विशी भन्छु है।
0: पूर्णकला विशी भन्नुहुन्छ, कतिको ढुक्का हुनुहुन्छ?
2: ढुक्का त ढुक्कै छु, खै मिल्छ कि मिल्दैन?
0: ल हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। ल तपाईँले दिनुभएको जवाब मिलेको छ, अब साथीहरूलाई सम्झिनुहोस्।
2: फर्स्ट अफ अल त हजुरहरू सबैजनाको लागि, मेरो फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु।
0: नमस्ते। अब हामी कुशल बेलवासी र पूर्णकला विशुको आवाजमा रहेको शनि सारा भन्ने गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा 9868309940 फोन गर्नुहोला, प्रश्न उत्तरको रमाइलो खेल खेलिराखेका छौं। र यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हेलो हजुर, नमस्कार।
0: नमस्कार, के बोल्नु भयो कहाँबाट?
1: म 13 पुल खेदादेखि दिलु कार्की लजालु।
0: दिलु के भन्नुभयो?
1: दिलु कार्की लजालु।
0: दिलु कार्की लजालु, यो लजालु चाहिँ किन राख्नु भयो नि? ए, तपाईँ चाहिँ लजालु खालको स्वभावमा हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: तपाईँको अगाडि त लजावती झार पनि फेल हुन्छ क्या अरे? तपाईँको त्यही त, तपाईँको अगाडि लजावती झार पनि फेल हुन्छ भनेको कि होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कति नम्बरको प्रश्न राख्नु तपाईँलाई?
1: 7 नम्बरको।
0: ल, प्रश्न नम्बर 7 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला।

0: यो गीत त सुन्नुभएको थियो होला होइन? यो गीत अब एआईबाट पनि जेनेरेट गरेर टिकटकमा पुरा भाइरल बनाएको थियो यो गीतलाई पनि होइन?
1: हजुर हजुर।
0: ल यो गीतको वास्तविक गायकको नाम हामी गायकको आवाज हामीले बजाएका छौँ, यो गीतको वास्तविक गायकको नाम के हो भनिदिनु पर्यो?
1: विमल राज छेत्री हो कि जस्तो लाग्छ।
0: विमल राज छेत्री हो कि जस्तो लाग्यो, कतिको ढुक्का हुनुहुन्छ? ल हामी चेक गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। सही जवाब दिएर फोनै काटिदिनु भयो। साथीहरूलाई सम्झिने अवसर थियो तपाईँलाई होइन, तर भनौँ न फोन काटिदिनु भयो। गाह्रो छ तपाईँलाई पनि, मलाई पनि गाह्रो छ। अब विमल राज छेत्री र लक्ष्मी न्यौपानीको आवाजमा रहेको गीत हेरौली ऐनामा, यो गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: विमलराज छेत्री र लक्ष्मी निउपानेको आवाजलाई यहाँबाट स्थान दिएका हौ। हिरवली ऐनामा जुन गीतलाई जेनेरेट एआईबाट जेनेरेट गरेर एकदमै टिकटकमा भाइरल बनाइएको थियो, तर मलाई के लाग्छ भने एआईबाट जेनेरेट गरेर यसरी भाइरल बनाउनु भन्दा कुनै गीतलाई अपलोड गर्नुभन्दा आफ्नो भनेर त्यही पनि आफ्नो भन्दा दावी गरेर अपलोड गर्नु, मैले बनाएको गीत भन्नुभन्दा बरु ओरिजिनल गीतलाई नै प्राथमिकता दिने हो भने त्यो सर्जकले गरेको सृजनाले न्याय पाउँछ जस्तो लाग्छ मलाई, होइन? यति बेला हुन त प्रविधिको सदुपयोग पनि गर्नुपर्छ, होइन, दिएको कुरालाई सदुपयोग पनि गर्नुपर्छ, तर तपाईँले आफैले शब्द लेखेर पनि त एआईले राम्रो गीतहरू बनाइदिइराखेका हुन्छ नि त, होइन? बरु त्यतातिर पनि तपाईँले जोड गर्नुहोला, तर ओरिजिनल गीतलाई बिगारेर एआईबाट जेनेरेट गर्ने काम चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। को बोल्नुभयो, कहाँ भएको छ? तेह्रथुमबाट नाम के भन्नुभयो?
1: दीपक तामाङ।
0: दीपक तामाङ है, के छ दीपकजी खबर तपाईँको? ल, कार्यक्रममा आउनु भएको छ, कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? नम्बर दुईको हुन्छ तपाईँको लागि प्रश्न नम्बर दुई, यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर दुई,

0: मगर्नी को मिठो तीन पानी लाउरे दाई ले खाने कि नखाने यो गीत सुन्नु भयो हैन?
1: हजुर हजुर,
0: यो गीत यस भन्दा अगाडि सुन्नु भएको थियो?
1: यस भन्दा अगाडि त सुनेको छैन दाई।
0: ओहो, सुन, एकदमै चर्चित गीत हो त मगर्नी को तीन पानी भन्ने, एकदमै चलेको गीत हो त यो।
1: हजुर हजुर,
0: ल भन्नुहोस् यो गीतको गायिकाको नाम के हो?
1: गायिकाको नाम
0: यो गीतको गायिकाको नाम मगर्नीको तीन पानी भन्ने गीतको गायिकाको नाम के हो? पास गर्नुभयो? नमस्ते। टेलिफोन सम्पर्कमा तेह्र थुम्बाट साथी आउनु भएको थियो, पास भन्नुभएको छ, अर्थात् अर्कोलाई पास गर्नुभएको छ है। पालो तपाईँको हो मगर्नीको तीन पानी गीतको गायिकाको नाम के हो भन्नका लागि आउनुहोला। एकदमै चर्चित गीत हो यो पनि है। यति बेला के छ, साथी हुनुहुन्छ? हुनुहुन्छ भने स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्ते हजुर,
0: को बोल्नुभयो कहाँबाट?
2: म सबिन तामाङ, खोटाङबाट।
0: खोटाङबाट सबिन तामाङ, के छ हालखबर तपाईँको?
2: हजुर ठिकै छ। हजुर कस्तो छ?
0: ठिक छ। प्रश्न सुन्नु भएको छ?
2: हजुर सुन्नु त सुनेको छु, तर गीत गर्छु।
0: ल भन्नुहोस्।
2: यो सपना गाहा भने,
0: सपना गाहा भन्नुभयो, ल गरौँ।
2: हुन्छ
0: हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। ल सपना गाहा मिलाउनु भएको छ, साथीहरूलाई सम्झिनुहोस्।
2: हुन्छ, फर्स्टमा त हजुरलाई सम्झिन चाहन्छु र साथीहरू सम्झिनु पर्दा एम चुराई अशोक शर्मा हुनु, धर्मेन्द्र पाचङ पदम जेटी, बाँकी सम्पूर्णलाई भन्ने छुट्टी छु।
0: नमस्ते। अब हामी तपाईँको लागि राख्छौँ बसन्ता लम्साल र सपना गाहाले आवाज दिनुभएको गीत मगर्नीको तीन पानी। यो गीत तपाईँको लागि राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ।

0: यो गीतको श्रोतालाई फेरि पनि स्वागत छ। बसन्त लम्साल र सपना गाहको आवाज राखेका हौ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: को बोल्नुभयो कहाँबाट?
1: म गुल्मीदेखि नवीन कुवर।
0: नवीन कुवर, के छ नवीन जी खबर?
1: ठिकै छ।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: रेडियो स्काई।
0: ल, कुन कति नम्बरको प्रश्न राखौँ तपाईँलाई?
1: नौ नम्बर।
0: नौ नम्बर छैन हजुर, एकदेखि आठ नम्बरसम्म मात्रै छ। रेडियो सुन्नु भएको छैन क्या तपाईँले?
1: नै, भर्खर सुन्दै थिएँ त्यही भएर।
0: एकदेखि आठ नम्बरसम्म मात्रै छ, त्यसमा पनि सात नम्बर गइसकेको छ, आठ नम्बर पनि गइसकेको छ, पाँच नम्बर र दुई नम्बर पनि गइसकेको छ।
1: एक नम्बर राख्नु न।
0: एक नम्बर हुन्छ तपाईँको लागि। प्रश्न नम्बर एक यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर एक,

0: ल भन्नुहोस् त्यो कुन गीत हामीले बजाएका हौ, कुन गीतको धुन हामीले बजाएका हौ? पास भन्नुभयो, हुन्छ अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले पास गर्नु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868 6040 40 मा फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, हुनु भएको छैन भन्ने कुरा आयो, फटाफट फोन डायल गर्नुहोला 9868 6040 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। झटारो हान्ने त जाने पास नजाने टाइम पास भने जस्तै होइन, आफूले प्रयास गर्ने हो, मिले साथीहरूलाई सम्झिन पाइन्छ, नमिले भनौँ न प्रयास हुन्छ है, त्यसैले फटाफट फोन डायल गर्नुहोला 9868 6040 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गर्नुभयो भने असाध्यै राम्रो हुन्छ। यति बेला साथी नमस्कार, हजुर को बोल्नुभयो, कहाँबाट? तपाईँको ना तपाईँको आवाज बुझिएन हजुर, टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोल्नु, कहाँदेखि को बोल्नुभयो? टेलिफोन सम्पर्कमा आउनु भएको थियो, उहाँको मोबाइलले टावरले काम गरेन है, टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु होला, जसले गर्दा हामीलाई पनि राम्रो हुन्छ, राम्रोसँग तपाईँको आवाज हामीले सुन्न पाउँछौ, बुझ्न पाउँछौ। यो कुरा म तपाईँलाई जानकारी गराएँ, 9868 6040 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला। खोइ त साथीहरू कता हराउनु भयो, कता हराउनु भयो होइन, प्रयास गर्नुहोस्, प्रयास गरेपछि प्रयास सफल हुन्छ होइन, यो एउटा प्रयास हो, एउटा प्रयास गर्न कहिले पनि छोड्नुहुन्न भन्ने भनाइ छ क्या, त्यही पनि यो पुरानो गीत हो, असाध्यै चलेको गीत हो, र यो गीतलाई सुन्नुभयो भने यो गीत पो रहेछ भन्ने थाहा पाउनुहुन्छ होइन, किनभने लोकदोहोरीलाई माया गर्ने, लोकगीत संगीतलाई माया गर्ने मान्छेले त धुन सुन्ने बित्तिकै पनि कुन गीत होला भन्ने कुरा त थाहा पाउनुपर्छ नै होइन, थाहा पाउन सकिन्छ नै, त्यो कारणले गर्दाखेरि फोन डायल गर्नुहोला 9868 6040 40 को नम्बरमा। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? सुरेन्द्र कुमार, के छ सुरेन्द्रजी? ठिक छ, कुन रेडियोबाट सुन्नुभयो? रेडियो जलजलाबाट, मदानीमा रेडियो जलजला टिप्छ है, ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, प्रश्न राखौ, धुन सुन्नु भएको छ नि
1: सर,
0: ल हामी बजाउँछौ, ध्यान दिएर सुन्नुहोस्।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965464595, मोबाइल नम्बर 9846062803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061 9066 73344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
5: 9856043234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739941।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9864603385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856027319।

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: 94.2 समुदायको आवाज
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर

0: आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
0: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91 97 0074 042 34

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413938, 98171 5760।

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66656

0: बजे मात्र शुरू भएको थियो। त्यसपछि सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न दिनुभएको थियो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन्। बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ। नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने अडान दोहोर्याएको छ। धारणा राख्दै काँग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संवेदनशील भएको जिकिर गर्नुभयो।
1: त्यो अभिव्यक्ति कि नेपालले पनि भारतको जग्गा मिचेको छ भनेर चाहिँ उहाँले जुन अभिव्यक्ति दिनुभएको थियो त्यो अभिव्यक्ति अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक ठहर गरिएछ। सहमत हाम्रो पार्टी नेपाली कंग्रेसले यो विषयलाई लिएर कडा विरोध दर्ज गर्न चाहन्छ। सहमत यदि नासमझले नै अथवा चाहिँ प्रपर प्रिपरेसन नगरिकन उहाँले चाहिँ यो आफ्नो स्टेटमेन्ट दिनुभएको छ भने

0: इरानका अर्ध सरकारी समाचार संस्था मेहा न्यूज एजेन्सीले आज जनाए अनुसार अमेरिका इरान बीचको अस्थायी युद्ध विराम सम्झौता सम्बन्धी अन्तिम मस्यौदा अझै तेहरानमै छलफलका क्रममा छ। यसले वार्ता पुनः सही दिशामा फर्किएको संकेत गरेको छ। यसअघि राज्य सम्बद्ध तस्निम न्यूज एजेन्सीले इजरायलको लेबनानमा जारी आक्रमणका कारण वार्ता रोकिएको दावी गरेको थियो।
1: अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत मंगलबार भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। सात टोली सहभागी छनौट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने चारवटै टोली एसियन गेममा पुग्ने गर्छन्।
0: बागमती कप टी20 अन्तर्गत चौथो खेलमा भक्तपुरले नुवाकोटलाई सात विकेटले पराजित गर्दै उत्कृष्ट जित दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको नुवाकोटले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 163 रन बनाएको थियो। नुवाकोटका लागि राजेश रिमालले 44 बलमा 71 रनको उत्कृष्ट पारी खेले। 164 रनको लक्ष्य पछ्याएको भक्तपुरले 19 ओभरमै 3 विकेट गुमाएर 164 रन बनाउँदै सहज जित हासिल गर्यो। भक्तपुरको जितमा क्रिस कार्कीले 57 बलमा अभिजित 81 रनको शानदार पारी खेले।
1: आगामी जुन 11 जुलाई 19 तारिकसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप 2026का लागि पाराग्वे टोलीको घोषणा भएको छ। पाराग्वेले सोमबार राति 26 सदस्यीय विश्वकप टोलीको घोषणा गरेको हो। दक्षिण अमेरिकी टोली पाराग्वे सन् 2010 विश्वकपमा स्थान बनाएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट।
0: भारतद्वारा नेपाल भारतको द्विपक्षीय विषयमा तेस्रो पक्षको संलग्नता अस्वीकार। प्रधानमन्त्रीको सीमा विवाद अभिव्यक्तिबारे सदनमा तथ्य माग। माफी माग्नुपर्ने विपक्षीको अडान कायमै रहँदा संसद बैठक एक सातासम्मका लागि स्थगित। हर्क साम्पाङले खोजे प्रधानमन्त्री बालिनको हाजिरी।
1: दिल्लीमा प्रतिवेदनमा सुरक्षा संयन्त्रबारे गठित समितिको म्याद 45 दिन थपियो। सरकारले गर्यो भूमि समस्या समाधान समिति गठन। सुदन गुरुङमाथि छानबिन गर्न थप 5 दिनको समय।
0: एकजना सांसदले हस्ताक्षर फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको पद जोगियो। वीरगंजका मेयर सिंह धरौटीमा रिहा। त्रिभुवन विमानस्थलभित्रका होटल र क्याफेमाथि कारवाही। 12 लाख जरिवाना सहित गुणस्तरहीन खाद्यान्न नष्ट।
1: युक्रेनका विभिन्न शहरमा रूसद्वारा भीषण हमला। कैयौं हताहत। देशभित्रै घेरिँदै इजरायली प्रधानमन्त्री ट्रम्प सामु झुकेको आरोप। लेबनानमा इजरायली आक्रमण जारी रहे प्रत्यक्ष कदम चाल्न सक्ने इरानको चेतावनी।
0: र नेपाली पुरुष क्रिकेट टोली एसियन गेममा छनौट। बागमती टी20 कपमा भक्तपुरसँग नुवाकोट पराजित। फिफा विश्वकप 2026का लागि पराजित टोलीको घोषणा।
1: अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
8: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
7: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
8: ए कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
7: ल त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
8: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
7: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
9: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ, त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
7: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
8: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
7: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
8: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 63 7 15 र 98 41 12 07 40।

0: 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाउ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
8: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 58 00 700,
8: 98 460 40 344।
9: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 363, 98560 69 17 र 98560 68 67।

द मौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। दुग्ध उत्पादक किसानलाई आबु खैरेनीको 21 लाख अनुदान। पोखरा कप बास्केटबलको उपाधि म्याग्दीलाई। कण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुँदै। रोग र किराको प्रकोपले काठे खोलाका सुन्तला किसान चिन्तित। र इजरायलले लेबनानमा गरेको सैन्य हमलालाई लिएर नेतन्याहुमाथि खनिए ट्रम्प। अब समाचार विस्तारमा। तनहुँको आबु खैरेनी गाउँपालिकाले चालु आर्थिक वर्षको 8 महिनामा दुग्ध उत्पादक किसानलाई 21 लाख रुपियाँभन्दा बढी अनुदान वितरण गरेको छ। दुग्ध उत्पादनमा वृद्धि, कृषक समृद्धिको सुनिश्चितता भन्ने नाराका साथ गाउँपालिकाले उत्पादनका आधारमा प्रति लिटर 6 रुपियाँका दरले किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराएको हो। चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिक अवधिमा गाउँपालिकाभित्रका किसानले कुल 3,59,190 लिटर दुध उत्पादन गरेका थिए। सोही उत्पादनका आधारमा किसानलाई 21,55,142 रुपियाँ भुक्तानी गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो। अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले सञ्चालन गरेको उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रमले स्थानीय स्तरमा दुध उत्पादन बढाउन र किसानको आर्थिक अवस्था सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। सहकारी संस्थाहरूसँग समन्वय गरी सोझै वास्तविक किसानको हातमा अनुदान पुग्ने व्यवस्था मिलाइएकोले यसबाट स्थानीय अर्थतन्त्र चलायमान हुन थालेको उहाँको भनाइ छ। गाउँपालिकाले सहकारी मार्फत दुध बिक्री गर्ने किसानलाई प्राथमिकतामा राखेर अनुदान दिन थालेपछि यस क्षेत्रका पशुपालक कृषकहरू निकै उत्साहित भएका छन्। यो कार्यक्रमले परम्परागत पशुपालनलाई व्यावसायिकतर्फ रूपान्तरण गर्न र दुग्ध व्यवसायमा युवाहरूको आकर्षण बढाउन सहयोग गरिएको उपाध्यक्ष दुर्गा अरियालले बताउनुभयो। अनुदानको कृषकको संख्यामा झण्डै दोब्बर वृद्धि भएको उहाँले बताउनुभयो। विश्व दुध दिवसको अवसरमा सोमबार गाउँपालिकाले अनुदान रकम किसानलाई उपलब्ध गराएको थियो। दोस्रो पोखरा कप प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ। गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा पर्वतलाई 73 विरुद्ध 80 स्कोर गर्दै म्याग्दी विजयी भएको हो। विजेता र उपविजेताले सिल, मेडल र प्रमाणपत्र सहित नगद रु 50,000 र उपविजेताले रु 30,000 नगद पुरस्कार प्राप्त गरेको जिल्ला बास्केटबल सङ्घ म्याग्दीका अध्यक्ष एकिन पूर्जाले जानकारी दिनुभयो। 2 दिनसम्म सञ्चालन भएको प्रतियोगितामा म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ जिल्ला बास्केटबल सङ्घले सहभागिता जनाएका थिए। गण्डकी प्रदेशका शिक्षा, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, सङ्घका अध्यक्ष धोज कुमार गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुँदैछ। प्रदेश प्रमुख डिलीराज भट्टले मङ्गलबार अपराह्न 4 बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। प्रदेश सरकारले असार 1 गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेश सभाको बजेट अधिवेशन यही जेठ 11 गते सुरु भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेश सभा सचिवालयले जनाएको छ। बागलुङका सुन्तला बगानमा विभिन्न रोग र किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। काठेखोला गाउँपालिका 6 मा किसानले लगाएको सुन्तलाको बोट सुक्ने, हाँगा सुकेर भाँचिने, पात गुटमुटिने, बोक्रा फुट्ने, ढुसी लाग्ने तथा फल झर्ने समस्या देखिएपछि उत्पादन घट्ने चिन्ताले किसान समस्यामा परेका छन्। काठेखोला गाउँपालिका 6 बिहुका किसान ओम कडेलले सुन्तलाका बोटमा जरा कुहिने र हाँगा सुकेर भाँचिने समस्या देखिएको बताउनुभयो।
एउटै बोटको एउटा हाँगामा फल लागेको छ भने अर्को हाँगा सुकेको छ। उहाँले भन्नुभयो, सुकेको हाँगाकै कारण बिस्तारै पुरै बोट नै मर्ने अवस्था आएको छ। स्थानीय किसान ऋषिराम कडेलले सुन्तलाका बोटको टुप्पोमा ढुसी लाग्ने, पात गुटमुटिने र बोक्रा फुट्ने जस्ता समस्या देखिएकाले बिरुवा नै नष्ट हुँदै गएको बताउनुभयो। उहाँका अनुसार बोट सुक्ने समस्यासँगै अहिले सुन्तलामा पतेरा किराको प्रकोप समेत देखिएकाले फलमा ठूलो क्षति पुगिरहेको छ। पतेरा किराले फलमा असर पारेर उत्पादन घटाउने गरेको किसानहरूको भनाइ छ। गत वर्ष औंसा किराका कारण ठूलो मात्रामा फल झरेपछि यस वर्ष भने नियन्त्रणका लागि प्रोटिन वेट स्प्रे प्रयोग गर्न थालिएको छ। गण्डकी प्रदेश कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले सुन्तलाका बोटलाई आवश्यक मात्रामा मल, पानी तथा रोग नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गर्नुभयो। उहाँका अनुसार ढुसी रोग लागेपछि पात झर्ने र हाँगाहरू टुप्पाबाट सुक्दै जाने समस्या देखिन्छ। ढुसीका कारण फलमा आक्रमण हुँदा फल समय नपुग्दै झर्ने, फलको विकास नहुने र रोग लागेको भागमा कालो दाग बस्ने समस्या हुन्छ। अधिकारीले भन्नुभयो, ढुसी रोग देखिने बित्तिकै संक्रमित हाँगा काटेर नष्ट गर्नुपर्छ र ढुसी रोग देखिने बित्तिकै संक्रमित हाँगा काटेर नष्ट गर्नुपर्छ र ढुसी नियन्त्रणका लागि उपयुक्त औषधि प्रयोग गर्नुपर्छ। पतेरा किराले सुन्तलाको कलिलो फलबाट रस चुसेर क्षति पुर्याउनुका साथै पात, हाँगा र फलमा आक्रमण गर्दा फल नपाक्दै झर्ने समस्या देखिने उहाँको भनाइ छ। उहाँले पतेरा नियन्त्रणका लागि बिहान बेलुका किराका बच्चा सङ्कलन गरी नष्ट गर्ने, खरानी छर्ने तथा आवश्यक परे कीटनाशक विषादी प्रयोग गर्न सकिने बताउनुभयो। जिल्ला कृषि विकास कार्यालय बागलुङका बाली संरक्षण अधिकृत सचिन गहतराजले जिल्ला कृषि विकास कार्यालय

रोकथामका लागि कार्यालयबाट किसानलाई आवश्यक कीटनाशक विषादी उपलब्ध गराउँदै आएको बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलले गरिरहेको सैन्य गतिविधि र आक्रमणको श्रृङ्खलालाई लिएर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कडा आक्रोश व्यक्त गरेका छन्। स्रोतका अनुसार सोमबार भएको टेलिफोन वार्तामा ट्रम्पले अत्यन्तै आक्रामक र अमर्यादित शब्दहरू प्रयोग गर्दै नेतन्याहुलाई हप्काएका थिए। इरानसँग जारी शान्ति वार्ता बिग्रने खतरा बढेपछि ट्रम्प इजरायली प्रधानमन्त्रीमाथि खनिएका हुन्। कुराकानीका क्रममा ट्रम्पले नेतन्याहुलाई पागलको संज्ञा दिँदै उनीप्रति कृतज्ञताको आरोप समेत लगाएका छन्। भ्रष्टाचारको मुद्दामा आफूले सहयोग गरेकै कारण उनी जेल जानबाट जोगिएको दावी ट्रम्पले फोनमा गरेका थिए। अमेरिकी अधिकारीका अनुसार ट्रम्पले नेतन्याहुलाई भनेका थिए, तिमी पूर्ण रूपमा पागल भएका छौ। यदि म नभएको भए तिमी अहिले जेलमा हुन्थ्यौ। मैले तिम्रो रक्षा गरिरहेको छु, तर अहिले यो कदमका कारण सबैले तिमीलाई र इजरायललाई घृणा गर्न थालेका छन्। ट्रम्पले लेबनानको राजधानी बेरुतमा बमबारी गर्ने इजरायलको योजनामा तत्काल रोक लगाउन आदेश दिँदै त्यसो गरेमा इजरायल एक्लिने चेतावनी समेत दिएका छन्। ट्रम्पले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार रहेको स्वीकार गरे पनि पछिल्ला दिनमा नेतन्याहुले चालेका कदमहरू असन्तुलित र अत्याधिक आक्रमण भएको महसुस गरेका छन्। लेबनानमा ठूलो सङ्ख्यामा सर्वसाधारण मारिएको र हिजबुल्लाहका एक कमान्डरलाई मार्नका लागि पुरै भवनहरू भत्काउने इजरायली शैलीप्रति ट्रम्पले कडा आपत्ति जनाएका छन्। अमेरिकी दबाबपछि इजरायलले हालका लागि बेरुतमा आक्रमण गर्ने आफ्नो योजना स्थगित गरेको एक इजरायली अधिकारीले पुष्टि गरेका छन्। यस टेलिफोन वार्तापछि प्रधानमन्त्री नेतन्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहले आक्रमण नरोकेसम्म आफूहरूले बेरुतमा आक्रमण गर्न सक्ने र दक्षिणी लेबनानमा सैन्य अपरेसन जारी रहने बताएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। दुग्ध उत्पादक किसानलाई आबु खैरेनीको 21 लाख अनुदान। पोखरा कप बास्केटबलको उपाधि म्याग्दीलाई। गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुँदै। रोग र किराको प्रकोपले काठे खोलाका सुन्तला किसान चिन्तित। र इजरायलले लेबनानमा गरेको सैन्य हमलालाई लिएर नेतन्याहुमाथि खनिए ट्रम्प।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो।

0: तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: ए, हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
9: हो र, होइन होला त्यस्तो त।
10: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
9: केही भएन मिस,
10: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253780, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: ओहो ला
3: ल ल ल ल मरेको के हो?
2: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आ एम्बुलेन्स आ ल ल ल उठाउ त उठाउ ल ल ल लगिहाल लगिहाल यो।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड,
7: दमौली एफएम 94.2, समुदायको आवाज।
8: हाइलाइट्स नेपाल, कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।
9: हेलो एभ्रीबडी, आई एम दुर्गेश।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो बन नै सखा भुने भयो।
5: हाम्रो बन

0: रोप्यो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: ब्यास 11, मुसे खोला 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
13: 9556043234।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ।
13: सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811571760
15: दमौली एफएम 94.2 समुदायको आवाज
16: Highlights Nepal, complete digital entertainment house.

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9842641633, 9817150898, 9464603385।
3: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065315332।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 63 715 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: हाइलाइट्स नेपाल, कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।

0: FM 94.2 समुदायको आवाज
1: शुभ प्रभात गुरुआमा
2: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास 2 न्यू रोड दमौली नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 98065317350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण अनुभवी तथा दक्ष प्राध्यापकहरू भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला प्रविधि मैत्री कक्षा छात्रवृत्तिको व्यवस्था यातायातको व्यवस्था नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय कक्षा 11 र 12 कम्प्युटर विज्ञान होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला व्यवस्थित चमेना गृह भलिबल र बास्केटबल कोर्टको व्यवस्था हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीको लागि सम्पर्क पराशर कलेज व्यास 4 दमौली तनहुँ फोन नम्बर 98563 98560917 र 98560867
11: सूचना
12: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
11: हाम्रा सेवाहरू
12: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
11: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
12: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
11: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39
0: दमौली FM 94.2 समुदायको आवाज

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

सीआरबीटी 01300 30660, पीआरबीटी 6042666, सीआरबीटी 01300 30660, पीआरबीटी 6042666।

टीआरबीटी 01300030660 पीआरबीटी 602466 16 टीआरबीटी 01300030660 पीआरबीटी 602466 16

पानी छोड़ला, दुनियाले मलाई छोड़ला, तर मैले तिमीलाई छोड्ने छैन, लाएको माया तोड्ने छैन, खाएको कसम तोड्ने छैन। सीआरबीटी 01300131209, पीआरबीटी 6042711।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
10: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
9: अनि त्यो कहाँ पाइन्छ त?
10: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
11: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
11: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
11: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
10: 9556043234।
13: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
14: दाजु भाइको के को गफ गफ हुँदैछ?
13: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
14: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
13: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
14: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोपाइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803803384 9846739131
15: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
16: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
15: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
16: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
15: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656537115 र 9841120740
0: दमौलिया FM 94.2 समुदायको आवाज

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 0635650025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 9058800700,
1: 9460404।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी व्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा व्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौँ।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
3: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

बाँच्ने रहर सबैको हुन्छन्, सबैको हुन्छन् बाँच्ने रहर, त्यसमाथि उमेरका युवा युवती जसको एक अर्काप्रति छिट्टै आकर्षित हुने बेला छ, उनीहरूमा बाँच्ने चाहना बाँच्ने रहर झन् धेरै हुन्छन्। एकले अर्कोलाई पाउने मनभित्रको तीव्र चाहनाले उनीहरूलाई नजिकै ल्याइन्छन्, मायाको न्यानो डोरीले उनीहरूलाई बाँधिदिन्छन्, जीवनभर नछुट्टिने बाचा कसम खाएर अनि अगाडि बढ्न खोज्छन्। तर यो मायाको कसम, सधैँभरि सँगै रहने कसम कति दृढ छ, कति सङ्कल्पित छ। मायालाई कर्कोलको पानी सम्झी धोका दिने मान्छेहरूको पनि त यहाँ कमी छैन। चोखो मायामा यसरी धोका दिँदा मायालुको मुटुमा पर्ने चोट सहन कति कठिन हुन्छ ती मान्छेहरूलाई के थाहा। मायामा धोका हुँदा यसको परिणति स्वरूप उनले हाँसोको बदला रोएर जीवन बिताउनु पर्ने, आँसु पिएर बाँच्नु पर्ने, बत्ती निभेको औँसीको रात झैँ जीवन जिउनु पर्ने। मायामा हुने धोकाको यस्तै यस्तै परिणतिलाई शब्द शब्दमा उनेर ज्याठा काठमाडौँका श्री आनन्द रत्न वज्राचार्यले गीत लेख्नु भएको छ भने ती शब्दहरूलाई कास्की पुम्दी भुम्दीका श्री नवराज बरालले सङ्गीत गर्नु भएको छ। तनहुँको फिरफिरेमा जन्मनु भई पोखरालाई आफ्नो कर्मथलो बनाउने श्री सबिना सुनामले शब्द र सङ्गीतको झरनासँगै आफ्नो स्वर प्रवाह गर्नु भएको छ। अब म यहाँहरूको ध्यान सोझै गीततर्फ आकर्षित गराउन चाहन्छु।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौँ।

आदरणीय श्रोतृवृन्द, यी मङ्गल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ सङ्गीतमय गायत्री भजन।

आदरणीय श्रोतृवृन्द, सङ्गीतमय गायत्री भजनपछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। महाभारतमा भनिएको छ, गुणाश्च शरणमित भुक्तम भजन्ति आरोग्यमायुश्च बलम सुखम च, अनाविलम चास्य भवत्यपत्यम न चैनमाद्यून इति क्षिपन्ति। अर्थात् महाभारतमा भनिएको यो भनाइको अर्थ हुन्छ, थोरै भोजन गर्ने यानि कि खाना खानेका लागि छवटा गुणहरू प्राप्त हुन्छन्। यी छ गुणहरूमध्ये आरोग्य अर्थात् निरोगिता, आयु, बल र सुख हुन् भने पाँचौँमा सन्तान सुन्दर हुन्छन् र छैठौँ गुणमा यो धेरै खानेवाला हो भन्ने आरोप र आक्षेपबाट पनि मुक्त हुन्छ। यसरी थोरै भोजन गर्नाले यी छ प्रकारका गुणहरू प्राप्त हुन्छन्। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन।

0: आदरणीय श्रोतृवृन्द, आधुनिक भजनको प्रस्तुति पछि
1: अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन।
0: धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 30 अध्यायको बाँकी अंशको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा यदुकुलको संहारको प्रसङ्ग आएको र यस क्रममा भगवान् श्रीकृष्ण सहित द्वारकावासीहरू डुङ्गामा चढेर समुद्र पार गरी रथमा चढेर प्रभास क्षेत्रतिर गएको प्रसङ्ग आएको थियो। आज पनि यदुकुल संहारकै प्रसङ्ग। तस्मिन् भगवतादिष्टं यदुदेवेन यादवः चक्रुः परमया भक्त्या सर्वश्रेयोपबृंहितम्। त्यस प्रभास क्षेत्रमा पुगेर यादवहरूले आफ्ना इष्टदेव यदुवंश शिरोमणि भगवान् श्रीकृष्णले उपदेश गरे अनुसार सम्पूर्ण श्रेयको साधनभूत पूजा आदि अनुष्ठान परम भक्तिपूर्वक गरे। ततस्तस्मिन् महापानम् पपुर्मैरेयकम् मधु दिष्टविभ्रंसित धियो यद्रवैर्भ्रश्यते मतिः। पूजा सकेपछि दैववश यादवहरूको बुद्धि नष्ट भयो र उनीहरूले मैरेय नामक अत्यन्त मिठो र मदोन्मत्त बनाएर बुद्धि भ्रष्ट गरिदिने मदिरापान गरे। महापानाभिमत्तानां वीराणां दृप्तचेतसां कृष्णमायाविमूढानां सङ्घर्षासु महानभूत्। भगवान् श्रीकृष्णको मायाले विमोहित भएका ती यादवहरूले महामद उत्पन्न गर्ने मैरेय मदिरा पिएका हुनाले उनीहरूको चित्त अहङ्कारले पूर्ण भयो। त्यसपछि उनीहरूका बीच परस्पर ठुलो युद्ध हुन थाल्यो। युयुधु क्रोध सम्रब्धा बेलायामातताइनः धनुभिर्रसिभिर्भल्लैर् गदाभिस्तमोरर्ष्टिभिः। त्यस बेला रिसाएका सबै यादवहरूले आआफ्नो हातमा शस्त्रास्त्रहरू लिएका थिए। त्यसैले उनीहरू धनु तरवार भाला गदा तोमर र रिष्टिहरू प्रहार गरेर समुद्रको किनारमा आपसमा युद्ध गर्न थाले। पत्पताकै रथकुञ्जरादिभिः खरोष्ट गोभीर महिषैर नरैरपि मिथा समेत्या सुतरैः सुदूरमदा न्यहन छरैर्दद्भिरिव दीपा बने। मधुरमत्त भएका यादवहरू ध्वजा फरफराइरहेको रथ हात्ती गधा ऊँट साँढी राँगा मान्छे र खच्चडमा समेत चढेर एक आपसमा भिड्न थाले। जसरी जङ्गलमा मधुरमत्त हात्तीहरू आफ्नो आफ्नो दाराद्वारा परस्पर युद्ध गर्दछन्, त्यसै गरी यादवहरू पनि परस्पर बाण प्रहार गर्दै एकले अर्कालाई मार्न थाले। प्रद्युम्न साम्भौ युधिरूढ मत्सरा बक्रूर भोजा बनिरुद्ध सात्यकी सुभद्र संग्राम जितौ सुदारुणौ गदौ सुमित्रा सुरथौ समीयतुः। सबै योद्धाहरू अत्यन्त क्रुद्ध थिए। तिनीहरूमध्ये प्रद्युम्न र साम्ब, अक्रूर र भोज, अनिरुद्ध र सात्यकी, सुभद्र र संग्रामजित, गद नामका दुवैजना, एउटा श्रीकृष्णको भाइ र अर्का छोरा, तथा सुमित्र र सुरथ एक आपसमा लड्न लागे। अन्ये च ये वै निषठोल्मुकादयः सहस्रजिच्छत् तदजित भानुमुख्यः अन्योन्यमासाद्य मदान्धकारिता जघ्नुर्मुकुन्देन विमोहिता भृशम्। निषठ, उल्मुक, सहस्रजित, सतजित, भानु आदि थुप्रै अरू पनि त्यहाँ प्रसिद्ध योद्धाहरू थिए। तिनीहरू पनि भगवान् श्रीकृष्णको मायाले विमोहित भएर मदिराजन्य मदले अन्धा भएर एकले अर्कालाई नजिकमा पाउन साथ मारामार गर्न थाले। दासार विष्ण्यन्दक भोज सात्वता मधुर बुधा माथुरसुरसेनः विसर्जनाः कुकुरा कुन्तयश्च मिथस्ततस्तेथ विसृज्य सौहृदम्। त्यसरी त्यहाँ दासार वृष्णी अन्धक भोज सात्वत मधु अर्बुद माथुर सुरसेन विसर्जन कुकुर र कुन्ती वंशका यादवहरूले एक आपसमा रहेको प्रेम भावनालाई त्यागेर एक आपसमा मारामार गर्न थाले। पुत्र अयोध्यन पितृभिर्भरातृभिश्च स्वस्त्रीय दौहित्र पितृव्य मातुलैः मित्राणि मित्रैः सुहृद सुहृद्भिर् ज्ञातिंस्तहन ज्ञातय एव मूढा। यसरी मूर्ख भएर छोराहरू बुबाहरूसँग, दाजुभाइहरू दाजुभाइसँग, मामा भान्जासँग, हजुरबा नातिसँग, भतिज काकासँग, भान्जा मामासँग, साथीहरू साथीहरूसँग र सुहृदहरू सुहृदहरूसँग नै परस्पर युद्ध गर्न थाले र बान्धवहरूले बान्धवहरूलाई नै मारे। शरेषु छीयमाणेषु भज्यमानेषु धनुषु शस्त्रेषु छीयमाणेषु मुष्टिभिर जर्हुरे रका। लड्दा लड्दै जब बाणहरू समाप्त भए, धनुहरू भाँचिए अनि अन्य शस्त्रास्त्रहरू पनि क्षीण भए, तब उनीहरूले समुद्रको किनारमा उत्पन्न एरका नामक बुटा अर्थात ऋषिहरूको श्रापबाट उत्पन्न भएको मुसललाई घोटेर निस्किएको चूर्णबाट पलाएका बिरुवा मुठीले उठाएर लिए। ताभद्रकल्पाह्य भवन परिघा मुष्टिनाभृताः जग्नुर्दिशस्तैः कृष्णेन वार्यमाणास्तु स्तं चते मन्यमान बलभद्रं च मोहितः हन्तुं कृतधियो राजन् नापन्ना आततायिनः। मुठ्ठीले समात्न साथ ती एरका वज्र समान मुसल नै भए। हे महाराज परीक्षित, त्यसपछि ती यादवहरूले त्यही एरका रूप मुसल प्रहार गरेर एकले अर्कालाई मार्न थाले। भगवान् श्रीकृष्णले उनीहरूलाई रोक्न खोज्नुभयो, तर मदिराले लट्ठ भएका यादवहरूले श्रीकृष्ण र बलरामलाई नै आफ्नो प्रतिपक्षी ठाने अनि झन बढी हिंसक भएर उहाँहरू दुवैजनालाई मार्ने निश्चय गरी युद्ध गर्न आइलागे। अथ तावपि संक्रुद्धा बुद्यम्य कुरुनन्दन एरका मुष्टि परिघौ सरन्तौ जघ्नुतुर युधि। हे परीक्षित, आफैसँग युद्ध गर्न आइलागेपछि भगवान् श्रीकृष्ण र बलराम अत्यन्त क्रुद्ध हुनुभयो। उहाँहरूले पनि हातमा एरका रूप मुसल उठाएर रणभूमिमा यता र उता घुम्दै यादवहरूलाई मार्नुभयो। ब्रह्मशापोपसृष्टानां कृष्णमायावृतात्मनां स्पर्धा क्रोधक्षयं निन्ने भैणभोग्निर यथावनम्। जसरी बाँसको परस्परको घर्षणबाट निस्किएको आगोले बाँस र जङ्गललाई नै डढाएर नष्ट गर्दछ, त्यसरी नै ब्राह्मणहरूको श्रापले ग्रस्त भएका तथा भगवान् श्रीकृष्णको मायाले मोहित भएका यादवहरूको स्पर्धात्मक युद्धले सम्पूर्ण यदुकुललाई नै नष्ट गरिदियो। एवं नष्टेषु सर्वेषु कुलेषु स्वेषु केशवः अवतारितो भुवो भार इति मेनेव शेषितः। यसरी जब आफ्नो सम्पूर्ण कुल नष्ट भयो, तब भगवान्ले अब पृथ्वीको बाँकी रहेको भार पनि हरण भयो भन्ने ठान्नुभयो। रामः समुद्र बेलायां योगमास्थाय पौरुषं तत्याज लोकं मानुष्यं संयोज्यात्मानमात्मने। बलरामले समुद्रको किनारमा परमपुरुष परमात्माको ध्यानरूप योगमा स्थिर भई आफूलाई परमात्मामा मिलाएर यो मनुष्य लोक वा मनुष्य रूपलाई त्याग्नुभयो। राम निर्याणमालोक्य भगवान् देवकी सुतः निशसादधरोपस्थे तुष्णीमासाद्य पिप्पलम्। बलरामको प्रयाण अर्थात् आफ्नो धाम गमन तथा अंशरूपले पाताल गमन देखेर देवकी नन्दन भगवान् श्रीकृष्ण मौन भई पिपलको रुखको फेदमा गएर बस्नुभयो। बिभ्र चतुर्भुजम रूपम भ्राजिष्णु प्रभया स्वया दिशो वितिमिराह कुर्वन् विधुम इव पावकः। त्यसबेला भगवान् श्रीकृष्णले चारवटा भुजा भएको तथा आफ्नै शरीरको तेजले देदीप्यमान दिव्य रूप धारण गर्नुभयो। धुवाँ रहित अग्नि झैँ सम्पूर्ण दिशाहरूलाई भगवान्को दैहिक कान्तिले अन्धकार रहित अर्थात् उज्यालो बनाइरहेको थियो। श्रीवत्साङ्कम घन श्यामम तप्तहाटक वरचसम कौशेयाम्बर युग्मेन परिवीतम सुमङ्गलम सुन्दरस्मित वक्त्राब्जम नीलकुन्तल मण्डितम पुण्डरीकाभिरामाक्षम स्फुरन् मकरकुण्डलम। छातीमा श्रीवत्स चिन्ह शोभायमान भएका र मेघ झैँ श्यामल वर्ण भएका भगवानको शरीरबाट तताएको सुनको जस्तो कान्ति फैलिरहेको थियो भने शरीरमा तल र माथि दुवैतिर रेशमी वस्त्रहरू वेष्टित थिए। उहाँको शरीर ज्यादै मनोहर र मङ्गलमय थियो। मुख कमलमा मनोहर मुस्कान देखिन्थ्यो। केश काला र घुँगरिएका थिए। आँखाहरू रक्तकमल झैँ मनोहर थिए। उहाँले कानमा धारण गर्नुभएका मकर कुण्डल पनि चम्किरहेका थिए। कटिसूत्र ब्रह्मसूत्र किरीट कटकाङ्गदहि हार नुपुर मुद्राभि कौस्तुभेन विराजितम वनमाला परीताङ्गम मूर्तिमद्भिर् निजायुधहि कृत्तोरौ दक्षिणे पाद मासीनम पङ्कजारुणम मुसलावशेषाय खण्डकृतेर्सुलुब्धको जरा मृगाश्याकारं तच्चरणं बिभ्याद मृगशङ्कया। भगवान् कन्दनी जनै मुकुट बाला बाजु मुक्ताहार पाउजु औँठी कौस्तुभमणि र वनमाला आदिद्वारा सुशोभित हुनुहुन्थ्यो। भगवान्का दिव्य शस्त्रास्त्रहरू मूर्तिमान भएर तत्तत् स्थानमा थिए। त्यसबेला भगवान् रक्तकमल झैँ लाल वर्णको आफ्नो देब्रे चरण दाहिने जङ्घामा राखेर पिपलको फेदमा बस्नुभएको थियो। यादवहरूले मुसल घोटेर बाँकी रहेको फलामको टुक्रोलाई आफ्नो बाणको टुप्पोमा लगाएको जरा नाम गरेको व्याधाले टाढाबाट भगवान्को लाल रङको चरणलाई मृगको मुख जस्तो ठान्यो र मृग नै हो भन्ने आशंका गरी त्यही बाण प्रहार गरेर भगवान्को चरणमा वेदन गर्यो। चतुर्भुजम तम पुरुषम दृष्ट्वा स कृतकिल्विषः भीतः पपात शिरसा पादयो रसुरद्दिशः। व्याधाले आफ्नो बाणद्वारा विद्ध भएको व्यक्ति चतुर्भुज पुरुष भएको देख्यो। त्यसपछि आफूबाट अपराध भएको बुझेर ऊ अत्यन्त भयभीत भयो अनि ऊ टाउको झुकाउँदै दैत्यनाशक भगवान् श्रीकृष्णको चरण कमलमा पर्यो। यसपछिको बाँकी प्रसङ्गको निरन्तरता भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 30 अध्यायको बाँकी अंशमध्येको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ।
1: आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने वाचासहित बिदा हुन चाहन्छौँ। प्राविधिक सहकर्मी भविष्यरासहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: EFM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: 94.2 समुदायको आवाज
1: बुधबार ज्येष्ठ कृष्ण तृतीया 3 जून 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
3: राष्ट्रपा सभापति लामिछानेलाई भाजपा मुख्यालयमा रेड कार्पेट, नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्ष अस्वीकार, मानव अधिकार आयोगको सिफारिशमा राजनीति र संवैधानिक प्रश्न, सहकारीको 88 अर्ब बचत फिर्ता अझै अनिश्चित, क्लिन चिटको पर्खाईमा सुधन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको प्रविधिले जोगाउँदै कुम्हार समुदायको पुर्ख्यौली पेसा शीर्षकको शुभ समाचार।
1: माटोका विभिन्न प्रकारका भाँडा बनाउने मुख्य पेसा तराई मधेसमा बसोबास गर्ने कुम्हार समुदायको पहिचानसँग जोडिएको छ। पुस्तौंदेखि यही पेसा अपनाउँदै आएको कुम्हार समुदायले माटोका भाँडाकुँडा निर्माण तथा बिक्री गरेर जीविकोपार्जन गर्दै आएको भए पनि आधुनिक जीवनशैली, प्लास्टिक तथा अन्य औद्योगिक सामग्रीको बढ़दो प्रयोगका कारण यो पुर्ख्यौली पेसा पछिल्ला वर्षमा संकटमा पर्दै गएको थियो। लोप हुने अवस्थामा पुगेको यही पेसा अहिले भने आधुनिक प्रविधिको सहायताले पुनः जीविकोपार्जनको भरपर्दो माध्यम बन्दै गएको छ। सिप विकास तालिम र आधुनिक उपकरणको प्रयोगले कुम्हार समुदायका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ। 70 को छिन्नमस्ता गाउँपालिका 3 की 20 वर्षीय आरती पण्डित यसको उदाहरण हुनुहुन्छ। कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष आईएफएडी र विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी, एफएओ र यूएन ओमेनको साझेदारीमा दिदी बहिनी र सप्रोस नेपालद्वारा संचालित ग्रामीण महिला आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत माटोको ग्लास तथा भाँडा बनाउने सिप विकास तालिम लिएपछि सिकेको सिपको उपयोग गर्दै उहाँ अहिले माटोका मटका अर्थात चिया कप उत्पादनमा व्यस्त देखिनु भएको हो। आरतीले विगत 7 महिनादेखि मटका उत्पादन गर्दै आउनु भएको छ। उहाँका अनुसार दैनिक रूपमा उत्पादन तथा बिक्रीबाट करिब 3,000 रूपियाँसम्म आमदानी हुने गरेको छ। सक्रोस नेपालले मटका बनाउने तालिम र विद्युतबाट चल्ने मोटर जडित आधुनिक चक्का उपलब्ध गराएपछि उत्पादन क्षमता बढ़ेको र अहिले मटका बिक्रीबाट मासिक रूपमा 50,000 रूपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाइ छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रपा सभापति लामिछानेलाई भाजपा मुख्यालयमा रेड कार्पेट शीर्षकमा हिमालय टाइम्समा खबर छ। 5 दिने भारत भ्रमणमा रहनुभएका सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च स्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहनुभएको छ। सोमबार नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेको आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुँदैछ। मंगलबार नयाँ दिल्ली स्थित भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी मुख्यालयमा लामिछानेलाई भव्य स्वागत गरिएको थियो। भाजपा मुख्यालयमा रविलाई रेड कार्पेटमा भव्य स्वागत गरिएको हो। लामिछाने सभा कार दीनदयाल मार्ग स्थित पार्टी केन्द्रीय कार्यालय प्रवेश गर्दा मुख्य द्वारमा नरसिंहा बजाउँदै परम्परागत झाँकी प्रदर्शन गरिएको थियो। रविसभा DL1NA4086 नम्बरको मर्सिडिज बेन्च मुख्यालय प्रवेश गर्न लाग्दा भाजपा अध्यक्ष नितिन नवीन लगायतले भव्य स्वागत गरेका थिए। लामिछाने कारबाट ओर्लिँदा स्वागतका लागि पुष्पवृष्टि गरिएको थियो। बीजेपी नेता कार्यकर्ताको घुइँचो समेत लागेको थियो। त्यस्तै हिजो अध्यक्ष नितिन र सभापति लामिछाने बीच समेत भेटवार्ता भएको थियो। अतिराष्ट्रवादी भाषा हामी मन पराउँदैनौ भनी सभापति लामिछानेले सम्बोधन गरेको जनाइएको छ। भारतसँगको सम्बन्धबारे उनले आधा दर्जन प्रस्ताव समेत अघि सारेका छन्। सो क्रममा सभापति लामिछानेले भाजपा अध्यक्ष नितिनलाई पशुपतिनाथ मन्दिरको फोटो उपहार दिनुका साथै रुद्राक्षको माला समेत लगाइदिनु भएको थियो। सभापति लामिछानेको स्वागतमा भाजपा कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा राष्ट्रिय अध्यक्ष नितिनका साथै लामिछानेको फोटोसहितको ब्यानर राखिएको थियो। स्वागतपछि मुख्यालयमा लामिछाने नेतृत्वको भ्रमर टोली र भाजपा नेताहरूबीच भेटवार्ता भएको थियो। भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपा कार्यालयको संरचनाबारे जानकारी गराएका थिए। त्यस्तै सभापति लामिछाने र भाजपा नेताहरूबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका पक्षमा छलफल भएको भेटमा सहभागी राष्ट्रपा सचिवालय सदस्य दीपक बोहराले जानकारी दिनुभएको छ।
1: नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा सन् 1816 सुगौली सन्धिको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै बेलायतले पनि चासो देखाउनुपर्ने बताएपछि नेपाल भारत सीमा विवादले नयाँ मोड़ लिएको छ। प्रधानमन्त्री शाहले लिपुलेखका विषयमा चीन र इंग्ल्याण्ड बेलायतसँग कूटनीतिक सम्वाद भइरहेको समेत बताएका थिए। प्रतिनिधि सभामा आइतबार सांसदहरूको प्रश्नको जवाफ दिँदै शाहले भनेका थिए, हामीले भारत र चीनसँग मात्रै नभएर इंग्ल्याण्ड बेलायत सरकारसँग पनि कुरा गरेका छौं। ब्रिटिश इण्डिया हुँदै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा इंग्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। भारतले भने नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नता सम्बन्धी विचारलाई दृढ़ता साथ अस्वीकार गरेको छ। उसले सुल्झाउन बाँकी रहेका विषय द्विपक्षीय संयन्त्र मार्फत नै अगाडि बढ़ाइने दोहोर्याएको छ। दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेस्रो पक्षको भूमिका नकारेका हुन्। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभा सीमा विवाद बारे दिएको अभिव्यक्तिका विषयमा भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा विवाद हल गर्ने प्रयास भइरहेको जानकारी दिए। सीमा सम्बन्धी समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र बनाएका छौं। भारत र नेपाल बीच जे जति द्विपक्षीय मामिला छन् यसमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक छैन भन्नेमा सम्बन्धित सबै स्पष्ट हुनुपर्छ उनले भनेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको बताए।
3: सहकारीको 88 अर्ब बचत फिर्ता कहिले शीर्षकमा नागरिक दैनिकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्रमा भनेको छ, आम नागरिकको पसिनाको कमाई सुरक्षित गर्न सरकार गठन भएको 100 दिनभित्र सहकारीमा बचतकर्ताको लागत बचत बापतको रकम फिर्ता गर्नेछौ। राष्ट्रपाको यस्तो घोषणाबाट सहकारीमा निक्षेप डुबेका निक्षेपकर्ता खुशी भए। राष्ट्रपाको सरकार भनेको 60 दिन बितिसकेको छ। राष्ट्रपा नेतृत्वको सरकारले सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्ने गरी आर्थिक वर्ष 2083-84 बजेट ल्याउँछ भन्नेमा पीड़ित विश्वस्त थिए। तर अर्थमन्त्री डाक्टर सोडिम वाग्ले ल्याएको बजेटले उनीहरूको समस्या सम्बोधन गरिन। राष्ट्रपाको सरकार भनेपछि रकम फिर्ता हुने आशमा बसेका पीड़ित अहिले निराश छन्। बजेट पुस्तिकामा लेखिएको छ, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट सोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ। निक्षेपकर्ताका लागि बजेटमा रकम विनियोजन गरिएको छैन। बजेटले सहकारी समस्यालाई प्राथमिकता नदिएको विज्ञहरू बताउँछन्। बजेटले सहकारी समस्या सम्बोधन गर्ने ठोस योजना ल्याउन नसकेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पूर्व अध्यक्ष खगराज शर्माले बताउनु भएको छ। सहकारीलाई समस्याग्रस्त घोषणा गर्न शुरू भएको एक दशक पुग्न लाग्यो। शर्माले भन्नुभयो, अहिलेसम्म पीड़ितले रकम फिर्ता पाउन सकेका छैनन्। बचत फिर्ताका लागि उठेको आवाजलाई सामान्य सम्बोधन गर्न सानो रकम फिर्ता शुरू गर्नु सकारात्मक भए पनि यसले पीड़ितले न्याय नपाउने उनले बताएका छन्। पीड़ितको रकम फिर्ता गर्ने हो भने सरकारले सम्पत्ति किनेर पीड़ितलाई रकम दिनुपर्छ उनले भनेका छन्। त्यसका लागि सरकारले छुट्टै कम्पनी खड़ा गर्नुपर्छ। शर्माका अनुसार सहकारीमा धितो राखेको सम्पत्ति सरकारले किनेर निक्षेपकर्ताको रकम फिर्ता गर्नुपर्छ। सहकारी संस्थामा बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन 2081 अनुसार 22 समस्याग्रस्त तर सार्वजनिक रूपमा प्रश्न उठेका 18 गरी 40 सहकारीको बचत रकम 87.89 करोड़ रूपियाँ जोखिममा छ। यो 62,760 बचतकर्ताको रकम हो। 2081 यता पनि धेरै सहकारी समस्यामा परेकाले जोखिम रकम अझै धेरै हुन आउँछ। देशभरका 519 सहकारी संस्थाका सदस्यको करिब 1 खर्ब रूपियाँ बढ़ी निक्षेप फिर्ता गर्नुपर्ने अवस्था रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले जनाएको छ। निक्षेपकर्ताको रकम फिर्ता गर्न 1 खर्ब रूपियाँ आवश्यक पर्ने अभियानका संयोजकहरूले बताएका छन्। चालू आर्थिक वर्षकै बजेटबाट बचतकर्ताको रकम फिर्ता गर्न करिब 50 करोड़ रूपियाँ विनियोजन गरेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य मन्त्रालयले जनाएको छ। कार्यविधि बनाएर रकम फिर्ता गर्न शुरू गरेको मन्त्रालयको दावी छ। मन्त्रालयले यस्तो दावी गरे पनि अहिले 10,000 रूपियाँका दरले रकम फिर्ता भएको छ, तर पीड़ितको लाखौं करोड़ रूपियाँ डुबेको छ।
1: मानवाधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनीतिक र संवैधानिक प्रश्न शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। 6 असार 2042 दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पञ्चायत भवनको ग्यालरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पञ्चायती व्यवस्था विरूद्धका चर्चित राजनीतिज्ञ रामराजा प्रसाद सिंह। करिब 2 महिनापछि 3 भदौ 2042 तत्कालीन पञ्चायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन। दफा 11-2 ऐन जारी हुनुअघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानून बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्मक अपराधका सम्बन्धमा हुने कानूनी कार्यवाही र सजाय यसै ऐनमा परेसरह मानी यसै ऐन बमोजिम हुनेछ ऐनमा लेखिएको थियो। ऐतिहासिक अभिलेखहरूले यस ऐनको उद्देश्य बम काण्डका अभियुक्तलाई कार्यवाही गर्नु मात्र नभएको देखाउँछन्। सन् 1998 अनुसन्धानकर्ता मेरी डेस चेनले हिमालय जर्नलमा सन् 1998 यसबारे लेखेका छन्। 42 विध्वंसात्मक अपराध ऐन र सार्वजनिक सुरक्षा ऐन प्रयोग गरेर देशभर हजारौं व्यक्तिलाई पक्राउ गरिएको थियो। सोही ऐनका आधारमा 27 भदौ 2042 राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विशेष अदालत गठन गरेको थियो। त्यही कानूनका आधारमा विशेष अदालतमा सुनवाई भयो। विशेष अदालतले रामराजा प्रसाद सिंह सहितलाई मृत्युदण्ड र केही अन्यलाई जन्मकैदको सजाय सुनायो। तर जन्मकैद मात्र सजाय तोकिएका व्यक्तिहरूलाई समेत मृत्युदण्ड दिनुपर्ने माग राख्दै सरकारी पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्यो। न्यायाधीश त्रय सुरेन्द्र प्रसाद सिंह, पृथ्वी बहादुर सिंह र महेश राम भक्त माथेमाको इजलासले 24 जेठ 2045 विशेष अदालतकै फैसलालाई सदर गरिदियो र भूत प्रभावी कानून ल्याउन मिल्ने व्याख्या समेत गरिदियो। अर्थात संविधानको उद्देश्य पूरा गर्न कानून बनाएर पहिले भएको अपराधलाई पछि बनेको ऐनले सजाय गर्न सकिने व्याख्या गर्यो। त्यसका लागि इजलासले नेपालको संविधान 2019 आधार बनाएको थियो। 2042 बम विस्फोटपछि ल्याइएको उक्त कानून बहुदलीय व्यवस्था पुनर्स्थापना नहुँदासम्म कायम रह्यो। 2046 आन्दोलनबाट संवैधानिक राजा सहितको बहुदलीय राजनीतिक व्यवस्था पुनर्स्थापना भएपछि मात्र यो ऐन खारेज भयो। संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेशका केही प्रावधान खारेज गर्न दायर गरेको रिटमा सर्वोच्च अदालतले फैसलामा भनेको पश्चातदर्शी कानून गम्भीर फौजदारी कसुरमा हो, आयोगको सिफारिशसँग त्यस मुद्दाको प्रसंग मिलेको छैन। अधिवक्ता माधव बस्नेतले भन्नुभएको छ। संक्रमणकालीन न्यायका सन्दर्भमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा सोझै लागू गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न समेत बहसको केन्द्रमा रहेको छ। मानवाधिकार आयोगको भूतप्रभावी कानून सिफारिशमा राजनीतिक र संवैधानिक प्रश्न शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो।
3: बर्खा नजिकिँदै जोखिममा राजमार्ग शीर्षकमा नागरिक दैनिकले खबर लेख्छ। खोटाङको खोटेहाङ तीनकी मनिषा राई इटहरीको जनता बहुमुखी क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययन गर्छिन्। हिउँदका बेला थुप्रै पटक घर आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड़ झरेको झलझल याद आउँछ उनलाई। यसकारण उनी बर्खामा खोटाङ आउजाउ कमै गर्छिन्। उनलाई घर जान इटहरीबाट उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट गाईघाटको साउने पोखरीटार हुँदै रसुवाको सिमपानी भएर खोटाङको ठाटी भन्ज्याङसम्म पुग्नुपर्छ। यो सड़क वारपार गर्दा बर्खाका बेला उनलाई ठूलो युद्ध जिते जस्तै हुन्छ। हिउँदमा पनि अत्यास लाग्दो यो सड़क बर्खामा थप सकसपूर्ण हुन्छ। उदयपुरको रसुवा सिमपानी पहाड़को बाटो भिरालो छ। पहाड़ी बाटोमा गाड़ी चलाउँदा सानो त्रुटि भए पनि सोझै कोशीमै पुगिन्छ। कोशीमा झरेपछि बाँच्ने आशा हुँदै हुँदैन उनले भनिन्। कोशी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्ग मध्ये धेरै जसो बर्खाका बेला पानी पर्दा हिलामै हुने अवस्थामा छन्। पहिरोको पनि त्यत्तिकै त्रास र जोखिम हुन्छ। पहिरोले सड़क अवरूद्ध भइरहन्छन् भने कतिपय अवस्थामा पहिरोसँगै गाड़ी पनि बग्छन्। जहिले मनमा त्रास बोकेर यात्रा गर्नुपर्छ। बर्खाका बेला त घरबाट हिँडेपछि गन्तव्यमा नपुग्दासम्म सबैलाई चिन्ताले सताउँछ। खोटाङको दिक्तेल रूपाकोट मजुवागढी तिनकी समिता राईले भनिन्। गत वैशाख 23 गते कोशी राजमार्ग अन्तर्गत शंखासभाको मकालु तीन स्थित नयाँ बस्तीमा गएको पहिरोका कारण त्यहाँ अहिलेसम्म दोहोरो रूपमा गाड़ी चल्न सकेका छैनन्। शंखासभाको माथिल्लो भाग भोटे खोला मकालु क्षेत्र बर्खामा पहिरोको उच्च जोखिममा छ। पहिरो खसेर कति बेला सड़क बन्द हुने हो भन्ने टुङ्गो हुँदैन। सिलिचोङ बाला र सभापोखरी क्षेत्र पनि पहिरोको जोखिममा छन्। यी तीनवटै क्षेत्रलाई सुरक्षा निकायले उच्च संवेदनशील सूचीमा राखेको छ। बाढ़ी पहिरोले सड़कमा त असर गर्छ नै तर मानवीय क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय भएको छ। जिल्ला प्रहरी कार्यालय शंखुवासभाका डीएसपी मेघराज अर्यालले बताउनुभयो। शंखुवासभाको पाँच खपन नगरपालिका आठकी एजिना बस्नेतका अनुसार यति बेला चैनपुरदेखि पाँच खपनको सड़क बाढ़ी आएर पूरै बिग्रिएको छ। त्यहाँ हिउँखोला पर्छ। उक्त